0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 24 गते आइतबार, ईस्वी सम्वत जून 6 तारीक सन 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको सप्तमी तिथि रातिमा 10:30 त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा धनिष्ठा रातिमा 4:21 त्यसपछि सतविशा नक्षत्र लाग्नेछ। विस्कुम्भ आदि युगमा वैदृति 6:27 त्यसपछि विस्कुम्भ योग लाग्नेछ। करणमा भद्रा अहोरात्र रहनेछ। आनन्द आदि युगमा आज रक्ष योग रहनेछ। सूर्य वृष राशिमा चन्द्रमा कुम्भ राशिमा रहनेछन्। आजको दिनमान 34:27 अर्थात 13:48 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:10 रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:56 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 11:58 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 10:54 रहेको छ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूको लागि आज आर्थिक दृष्टिकोणले दिन मध्यम रहेको छ। अनावश्यक ऋण लिनबाट जोगिनु पर्ने देखिएको छ। विलासिताका वस्तुमा पनि खर्च बढ्न सक्ने देखिएको छ। खानपानमा गडबडी हुँदा पेट सम्बन्धी समस्याले तपाईँलाई सताउनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। पुराना अधुरा कामहरूलाई पूर्णता दिनका लागि आजको समय उपयुक्त रहेको छ। पारिवारिक सम्बन्धमा मधुरता छाउनेछ भने सन्तानको प्रगतिले गौरव महसुस गराउनेछ। सामाजिक क्षेत्रमा तपाईँको मान प्रतिष्ठा बढ्नेछ।

0: राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि आजको दिन निकै सफल रहनेछ। व्यवसायमा नयाँ रणनीतिको प्रयोग गर्दा लाभ मिल्नेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। समाजका प्रतिष्ठित व्यक्तित्वसँगको उठबसले भविष्यका लागि राम्रो बाटो तय गर्दछ, नयाँ बाटो तय गर्दछ। दिनभरि काममा सक्रिय रहँदा मानसिक स्फूर्ति बढ्दछ। भ्रमण अथवा छोटो यात्राको योग देखिएको छ। पारिवारिक वातावरण शान्त र सुखमय रहनेछ। सन्तानको प्रगतिले गर्दा मनमा हर्ष छाउनेछ। स्वास्थ्यमा पनि सुधार आउने र आत्मविश्वासमा पनि वृद्धि हुने दिन रहेको छ। पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूका लागि आज आमदानीका स्रोतहरू बढ्दै जानेछन्। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने यो उचित समय पनि रहेको छ। घरमा कुनै रमाइलो उत्सव अथवा पार्टीको आयोजना हुन सक्छ। मित्रताको घेरा फराकिलो बन्नेछ। आज स्वास्थ्यमा कुनै ठूलो समस्या देखिँदैन। सकारात्मक सोचले दिनलाई अझ राम्रो बनाउन सक्नुहुनेछ। घर जग्गा अथवा सम्पत्ति सम्बन्धी कारोबारबाट तपाईँलाई मनोज्ञ फाइदा हुनेछ। लामो समयदेखिको दाजुभाइ बीचको तनाव आज अन्त्य हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज पारिवारिक जीवनमा खुसियाली छाउनेछ। दाजुभाइ अथवा दिदीबहिनीसँगको सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको लागि आजको दिन उत्कृष्ट रहेको छ। पठन पाठनमा ध्यान केन्द्रित हुनेछ। परीक्षाको नतिजा सकारात्मक आउनेछ। स्वास्थ्यमा ताजगी महसुस हुनेछ। परोपकारी कार्यमा समय व्यतीत गर्दा मनलाई आनन्द मिल्नेछ। तपाईँले आफ्नो कार्यकुशलताले सबैको मन जित्न सक्नुहुनेछ। जटिल भनिएका कामहरू पनि सजिलै सम्पन्न गर्ने योग रहेको छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज सामाजिक काममा तपाईँको सक्रियता बढ्नेछ। कसैलाई मद्दत गर्दा तपाईँको आत्मसन्तुष्टि पनि मिल्ने देखिन्छ। अरूको विषयमा धेरै चासो नदिनुहोला, अन्यथा तपाईँलाई नै समस्या पर्नेछ। पारिवारिक वातावरणमा केही खिचातानी हुन सक्छ। पुराना साथीको सल्लाहले तपाईँको समस्या समाधान गर्न मद्दत गर्दछ। आफ्नो योजनाहरूलाई गोप्य राखेर काम गर्नुहोला। मौसमी रोगको संक्रमणबाट बच्न सतर्कता अपनाउन आवश्यक रहेको छ। आज जे काम गर्दै हुनुहुन्छ त्यसमा तपाईँ निकै सचेत हुनुहोला। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज नयाँ परियोजनाको जिम्मेवारी मिल्न सक्नेछ, जसले तपाईँको करियरमा नयाँ उचाइ प्रदान गर्दछ। कुनै धार्मिक यात्रामा जाने योग पनि आज रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। मानसिक रूपमा तपाईँ निकै बलियो महसुस गर्नुहुनेछ। प्रेम र सम्बन्धका लागि विशेष दिन रहनेछ। प्रेमी प्रेमिका बीचको असमझदारी हटेर जानेछ। व्यापार र व्यवसायमा नयाँ अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रमा तपाईँको मेहनतको उच्च मूल्याङ्कन हुनेछ। सहकर्मीले तपाईँको काममा पूर्ण सहयोग गर्नेछन्। अब नवौं राशि तरुण राशि। तरुण राशि व्यक्तिहरूको लागि आजको दिनमा सावधानी अपनाउनु पर्ने देखिएको छ। काममा अलि धेरै मेहनत गर्नुपर्नेछ, तर नतिजा भने सोचे जस्तो आउने छैन। अरूको भर पर्दा धोका हुन सक्छ, त्यसैले आफ्नै बलबुतामा काम गर्नुहोला। आर्थिक दृष्टिकोणले पनि आज खर्च बढ्ने योग रहेको छ। पारिवारिक सदस्यहरूसँगको सम्बन्धमा केही चिसोपन पनि आउन सक्नेछ। विद्यार्थी वर्गका लागि एकाग्रतामा कमी आउन सक्छ। स्वास्थ्यमा पनि समस्या आउन सक्छ। कुनै पनि महत्वपूर्ण निर्णय लिनु अघि सोच विचार गरेर मात्रै लिनुहोला। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आजको दिन विशेष फलदायी रहनेछ। आर्थिक पक्ष सबल हुनाले बचत गर्ने योजना बनाउन सक्नुहुनेछ। सामाजिक सेवामा रुचि बढ्नेछ। असहाय अथवा दुखी व्यक्तिहरूलाई सहयोग गर्न तपाईँको मान सम्मानमा वृद्धि हुनेछ। नयाँ मानिसहरूसँगको परिचय र भविष्यका लागि मार्ग प्रशस्त गर्ने देखिएको छ। पारिवारिक जीवन सन्तुलित रहनेछ। जीवन साथीको सहयोगले कार्यक्षेत्रमा पनि राम्रो नतिजा हात लाग्नेछ। स्वास्थ्य अवस्था उत्तम रहनेछ। शरीरमा नयाँ ऊर्जा महसुस हुनाले कठिन कामहरू पनि सजिलै सम्पन्न हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज स्वास्थ्य राम्रो रहनेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। व्यापारमा राम्रो मुनाफा आर्जन गर्न सक्नुहुनेछ। साझेदारीमा गरिएको लगानीले सन्तोषजनक फल मिल्ने देखिएको छ। पारिवारिक वातावरण निकै रमाइलो र सौहार्दपूर्ण रहने देखिएको छ। आफन्त इष्टमित्रसँगको भेटघाटले मन प्रसन्न रहनेछ। घरमा खुशीको माहौल रहनेछ। प्रेम जीवनमा सुधार आउनेछ। प्रेमीसँगको सम्बन्धमा निकटता बन्नेछ। आज गरिने वैदेशिक यात्राले तपाईँको भविष्यको ढोका खोल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आजको दिन भावनात्मक र सुखद रहनेछ। आर्थिक दृष्टिकोणले दिन मध्यम रहनेछ। आमदानी राम्रो भए पनि खर्च पनि उत्तिकै हुने देखिएको छ। कार्यक्षेत्रमा सानातिना समस्याहरू आउन सक्छन्, तर ती समस्याहरूलाई सजिलै हल गर्न सक्नुहुनेछ। सहकर्मीहरूको व्यवहार सहयोगी रहनेछ। पारिवारिक जीवनमा आपसी सहयोग र प्रेम कायम रहनेछ। स्वास्थ्यमा सामान्य उतार चढाव आउन सक्छ। चिसो अथवा मौसमी समस्याले सताउन सक्छ, त्यसैले सावधानी अपनाउँदा निकै राम्रो हुनेछ।
1: राशिफल बारे जानकारी सँगै अब लाग्यौ आजको साइट साइट विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछन्, त्यसैले दक्षिण बाहेक अन्य

0: यात्रा आज नगर्दा राम्रो हुनेछ। आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम दक्षिण र पूर्वतर्फको यात्रा तपाईँ बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको श्रद्धाला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर दूध अथवा दही खाएर आजको श्रद्धाला पारेर यात्राको थालनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको श्रद्धाला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृतगुलाफ शुभ लाभ आदि बेला बिहानमा 5:10 बजेदेखि 6:53 बजेसम्म उद्योग बेला रहनेछ। बिहानमा 6:53 बजेदेखि 8:35 बजेसम्म चौर बेला रहनेछ। बिहानमा 8:35 बजेदेखि 10:18 बजेसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 10:18 बजेदेखि मध्याहमा 12 बजेसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रो काम महत्वपूर्ण काम यसै गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। मध्याहमा 12 बजेदेखि दिनमा 1:43 बजेसम्म काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 1:43 बजेदेखि 3:25 बजेसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 3:25 बजेदेखि 5:08 बजेसम्म रोग बेला रहनेछ भने दिनमा 5:08 बजेदेखि 6:50 बजेसम्म उद्योग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:50 बजेदेखि 8:08 बजेसम्म चौर बेला रहनेछ। साँझमा 8:08 बजेदेखि 9:25 बजेसम्म लाभ बेला रहनेछ। राति 9:25 बजेदेखि 10:43 बजेसम्म अमृत बेला रहनेछ। राति 10:43 बजेदेखि 12 बजेसम्म काल बेला रहनेछ। राति 12 बजेदेखि 1:18 बजेसम्म शुभ बेला रहनेछ। राति 1:18 बजेदेखि 2:35 बजेसम्म रोग बेला रहनेछ। राति 2:35 बजेदेखि 3:52 बजेसम्म उद्योग बेला रहनेछ। राति 3:52 बजेदेखि भोलि बिहानमा 5:10 बजेसम्मको समय फेरि चौर बेला रहनेछ। यसमा चौर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिम आजको राहुका लाग्दा सबैभन्दा खराब समय दिनमा 4:30 बजेदेखि साँझमा 6 बजेसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठुलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
9: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
5: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
5: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
9: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
5: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
9: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। देवतालमा हावाहुरीमा फँसेका 12 पर्यटकको शस्त्र प्रहरीद्वारा उद्धार। पोखरामा गण्डकी प्रदेश उद्यम मेला। मुक्तककार तथा समाजसेवी तेजनारायण अधिकारीको पहिलो मुक्तक संग्रह मुद्रार लोकार्पण। हरिदेवीको मायाको भूगोल लोकार्पण। काजी रोशन सम्मानित। एक भोटले नेउपानेलाई हराएर अधिकारी बने रासुपा कास्कीको सभापति। धौल शमशेर र दुर्गा प्रसाई बीच नयाँ पार्टी खोल्ने सहमति। एमाले महासचिव शंकर पोखरेलले अघि सारे पार्टी रूपान्तरणका साथ आधार। पारदर्शी र प्रतिस्पर्धात्मक लगानी वातावरण आवश्यक भएको उद्योगपति विनोद चौधरीको भनाई। भारतको कक्रोच जनता पार्टी पहिलो पटक निस्क्यो सड़कमा। रसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले आज सेमिफाइनलमा ओमेनसँग खेल्दै। अब सुनौ पूरा समाचार। पोखराको फेवतालमा शुक्रबार अपराह अचानक आएको तीव्र हावाहुरीका कारण तालको बीच अलपत्र परेका 12 पर्यटकलाई सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 24 गण हेडक्वार्टर कालिका कास्कीका अनुसार शुक्रबार अपराह 4:30 बजे फेवतालमा डुंगा सैर गरिरहेका पर्यटकहरू हावाहुरीका कारण तालको बीच भागमा फँसेका थिए। उनीहरू सर्फेस बोट र प्याडल बोटमा ताल भ्रमण गरिरहेका बेला मौसम अचानक प्रतिकूल बनेपछि किनारामा फर्किन नसकी अलपत्र परेका थिए। फेवताल क्षेत्रमा 81 आएको तीव्र हावाहुरीले तालमा छाल उत्पन्न भएपछि पर्यटकहरू चढ़ेका डुंगा तथा बोटहरू नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएको थियो। प्रतिकूल मौसमका कारण तालको बीच भागमा फँसेका पर्यटकहरू त्रसित बनेका थिए। घटनाको जानकारी प्राप्त हुनसाथ शस्त्र प्रहरी बलले फेवा रेस्क्यू टावरमा खटिएको 10 सदस्यीय विशेष उद्धार टोलीलाई तत्काल परिचालन गरेको थियो। उद्धार टोलीले प्रतिकूल मौसम र हावाहुरीका बीच पनि उद्धार कार्य सञ्चालन गर्दै तालमा फँसेका सबै पर्यटकलाई सुरक्षित रूपमा किनामा ल्याउन सफल भएको जनाएको छ। उद्धार गरिएका मध्ये तनहुँको दमौली घर भएका 23 वर्षीय सन्दीप बस्नेत, काठमाडौँबाट घुम्न आएका 24 वर्षीय सरोज सिमकडा, 17 वर्षीय आयुष चौलागाई, 21 वर्षीय सागर छेत्री, 19 वर्षीय विनिता श्रेष्ठ, 26 वर्षीय रूसाल चौधरी, पोखरा महानगरपालिका 5% 23 वर्षीय झरना गुरूङ, 12 वर्षीय ऋषि क्रिस श्रेष्ठ, 16 वर्षीय सुदीक्षा पौडेल, 16 वर्षीय अंकल ढकाल, 15 वर्षीय प्रीतम नेपाली तथा जापानबाट भ्रमणमा आएकी 48 वर्षीय एक महिला पर्यटक रहेका छन्। शस्त्र प्रहरीका अनुसार उद्धार गरिएका सबै 12 अब स्वास्थ्य अवस्था सामान्य रहेको छ। उद्धार पछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याएर आवश्यक परामर्श तथा सहयोग प्रदान गरिएको थियो। फेवताल पोखराको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। विशेष गरी आन्तरिक तथा बाह्य पर्यटकहरू डुंगा सैरका लागि दैनिक रूपमा फेवताल पुग्ने गरेका छन्। तर मनसुनी मौसम नजिकै जाँदा तथा अपराह्नपछि मौसममा अचानक परिवर्तन आउने क्रम बढ़ेकाले तालमा डुंगा सहयोग गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्नुपर्ने सरकारवालाले बताएका छन्। पोखरा महानगरपालिका स्थित बस पार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा यही 24 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस पार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गा धनीहरूले घर डरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग नगर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्। महानगरले सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदमी गरेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी निर्वाचित हुनुभएको छ। पार्टीको शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज नेउपानेलाई एक मतले पछाडि पार्दै अधिकारी निर्वाचित भएका हुन्। अधिकारीले 115 मत पाउँदा नेउपानेले 114 ल्याए। खसेको 233 मत लिभ्याउँदै 4 जनाले भने कसैलाई पनि मत दिएका थिएनन्। 290 मतदाता रहेकोमा सबै मत खसेको थिएन। सचिवमा विश्वराज पौडेल विजय भए। उनले 122 मत ल्याउँदा प्रतिस्पर्धी टुटे। एकराज सापकोटाले 106 मत पाए। उपसभापति र सहसचिवमा भने निर्वाचित भएन। चिनबहादुर गुरूङ उपसभापति र सुजन बस्ताकोटी सहसचिव निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष भने पछि मनोनित गर्ने उक्त पार्टीले जनाएको छ। जिल्ला कमिटिमा 10 सदस्य मध्ये केही सदस्य निर्विरोध हुँदा 4 जनाका लागि मतदान नै भएको थियो। 10 जना उम्मेद्वार थिए। यसैबीच संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री गणेश पौडेलले आगामी निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले देशका स्थानीय तह र प्रदेशमा 2/3 भन्दा बढ़ी स्थान जित्ने दावी गरेका छन्। पार्टीको कास्की जिल्ला अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले त्यस्तो दावी गरेका हुन्। आगामी 2 वर्षपछि राष्ट्रिय सभामा पार्टीको उपस्थिति हुने उल्लेख गर्दै मन्त्री पौडेलले भन्नुभयो, प्रदेश र स्थानीय तह कब्जा भइसकेपछि प्रदेश र स्थानीय तहमा 2/3 भन्दा बढ़ी संख्यामा हामीले जितिसकेपछि अब राष्ट्रिय सभामा पनि हाम्रो 2/3 भइहाल्छ। उनले 4 वर्षभित्रको मेहनतले राष्ट्रिय सभामा विजय हासिल हुने र त्यसपछि संविधान संशोधन गरेर नागरिकका समस्याहरूको समाधान हुने बताउनुभयो। राष्ट्रपतिले ल्याएको बजेटले आम नेपाली व्यवसायी र श्रमजीवीहरूमा उत्साह जगाएको दावी मन्त्री पौडेलले गर्नुभयो। देशलाई अभूतपूर्व परिवर्तनको दिशामा लैजान 7 ठाउँबाट उत्तर दक्षिण राजमार्गहरू निर्माण भइरहेको र ती कामहरू आगामी 10 वर्षभित्र पूरा गर्ने बताउनुभयो। 35 वर्षदेखिको समस्याहरू रातारात परिवर्तन नहुने भन्दै उनले हिमाल पहाड़ तराईसम्म विकासको काममा सरकार तत्काल तल्लीन रहेको उल्लेख गर्नुभयो। उहाँले कर्मचारी तन्त्रको माथिल्लो तबकामा पनि ठूलो परिवर्तन महसुस भएको दावी गर्नुभयो। पार्टीका नेता तथा कार्यकर्ताहरूलाई समाजमा सम्मानपूर्वक र बिना कुनै दबाव काम गर्न आग्रह गर्दै उहाँले निर्वाचनमा मित्रतापूर्ण रूपमा सहभागिता हुन आह्वान गर्नुभयो। अरू विभिन्न पार्टीका साथीहरू पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आउन संवाद भइरहेको भन्दै उहाँले अन्य दलबाट आउनेहरूलाई स्वागत गरे। उहाँले कास्की जिल्लालाई देशकै सबैभन्दा उच्च राजनीतिक चेतना भएको र राष्ट्रपाको विचारको जग बसाल्ने मुख्य जिल्लाका रूपमा प्रशंसा गरेका छन्। जेएनजी आन्दोलनको क्रममा कास्की कारागारबाट भएका एकजना कैदीलाई प्रहरीले 9 महिनापछि म्यागदीको बेन नगरपालिका 9 गणेश्वरबाट पक्राउ गरेको छ। जबरजस्ती गरिनी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका 9 54-वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरी शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो। शुक्रबार राति 9 बजे गणेश्वरमा शंकास्पद रूपमा हिँडुल गरिरहेका अवस्थामा पक्राउ परेका सार्कीलाई एक रात निराशतमा राखेर प्रक्रिया पूरा गरी माकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिसराले जानकारी दिनुभयो। कास्की जिल्ला अदालतले 7 वर्ष कैद फैसला सुनाएका सार्की पोखरा स्थित कारागारमा सहनायिकका जिम्मेवारीमा रहेको खुलेको छ। उनले भने उनका अनुसार छानबिनका क्रममा गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा कारागारबाट भएको पुष्टि भएपछि माकी कैद भुक्तानी गर्ने कारागार चलान गरिएको हो। वरिष्ठ लोक गायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कविता संग्रह मायाको भूगोल शनिबार पोखरामा लोकार्पण गरिएको छ। एक समारोहका बीच उक्त संग्रहको लोकार्पण गरिएको हो। उक्त अवसरमा बागलुङको वरिष्ठ साहित्यकार काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार 2082 सम्मान गरिएको थियो। साहित्यकार रोशनलाई नगद रू 25,000 दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हो। 5 दशकदेखि साहित्य संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशील काजी रोशनका 2 दर्जन भन्दा बढ़ी कृति प्रकाशित छन्। सम्मानसँगै उहाँले पुरस्कारबाट प्राप्त रकम लोक गायिका हरिदेवी कोइरालाका नाममा पुरस्कार स्थापना गर्न कोष खड़ा गर्ने घोषणा गर्नुभयो। कृति समीक्षा गर्दै प्राध्यापक डाक्टर जगन्नाथ रेग्मीले कोइरालाका रचना सरल र मार्मिक रहेको बताउनुभयो। साहित्यकार असफल गौतमले साहित्यिक तथा लोक सांस्कृतिको क्षेत्रमा हरिदेवी कोइरालाले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै राज्यबाट जति सम्मान हुनुपर्ने हो त्यो नभएको बताउनुभयो। साहित्यकार एवं प्राज्ञ रमेश श्रेष्ठले बागलुङ जिल्लामा रहेर पनि साहित्य क्षेत्रमा काजी रोशनले पुर्याएको योगदानको चर्चा गर्नुभयो। कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको आस्थामा सम्पन्न भएको थियो कार्यक्रम। यता मुक्तकार तथा समाजसेवी तेजनारायण अधिकारीको पहिलो मुक्तक संग्रह मूलधार लोकार्पण गरिएको छ। शनिबार मुक्तक मंच केन्द्रीय समिति आयोजनामा पोखरामा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो। साहित्यकार असफल गौतमले कृतिको समीक्षा गरे भने मन कुमार श्रेष्ठले संस्था परिचय गरे। मंचका आजीवन सदस्य समेत रहेका अधिकारीको उक्त कृतिमा 146 मुक्तक संग्रहित छन्। स्वस्थ अधिकारीले सबैको साथ सहयोग र समर्थनले आफूलाई थप ऊर्जा मिलेको बताउँदै आगामी दिनमा नयाँ साहित्यिक कृतिको तयारीमा जुट्ने प्रतिबद्धता व्यक्त जनाए। उनले मुक्तक मंचमा अझ सक्रिय रूपमा आबद्ध रहने समेत बताए। कोरोना कालको समय घरमा बस्दा पुस्तकहरू अध्ययन गर्ने क्रम बढ़ेको त्यसले साहित्य रचनातर्फ अग्रसर बन्न प्रेरित गरेको जनाए। मुक्तक मंच केन्द्रीय समिति अध्यक्ष अम्बिका दाहाल भण्डारीको अवस्थामा भएको कार्यक्रममा कोशीका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी विश्व कवि बिम्ब कवि रमेश श्रेष्ठ गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का विखर्ची पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल लगायतले मुक्तक संग्रह मूलधार र संस्था अधिकारीको साहित्यिक तथा सामाजिक योगदानबारे चर्चा गरे। कार्यक्रममा अम्बिका प्रसाद भट्टराई सरला लामिछाने सरू मनिषा लामिछाने आकाश अधिकारी र बबिता अधिकारी लगायतले कृतिका वाच मुक्तक वाचन गरे। संस्थाका निवर्तमान अध्यक्ष रामजी प्रसाद आचार्यले सञ्चालन गरेका कार्यक्रममा कोषाध्यक्ष करण कपूर खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। राजसंस्था गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई मिलेनियम ट्रेक प्रबन्धन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। मिलेनियम ट्रेक व्यवस्थापन समितिले सोमबार समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपारी पदमार्ग मिलेनियम ट्रेकको प्रबन्धनमा महत्वपूर्ण योगदान पुर्याएकोमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा 15,555 नगरसहित दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको हो। प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपाने, समितिका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद गुरूङ, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख बणीराज लामिछानेले संयुक्त रूपमा पौडेललाई सम्मान गरे। 2063 सालदेखि राजसंस्थामा आबद्ध पौडेल एक दशकदेखि पोखरामा रहेर पत्रकारितामा क्रियाशील छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन सदस्य नेउपानेले मिलेनियम ट्रेकलाई नेपालको मात्र नभई विश्वकै आकर्षणको केन्द्र बनाउन सकिने बताए। उनले छाप्दीदेखि बन्दीपुर हुँदै देवघाटसम्मको पदमार्गलाई आगामी आर्थिक वर्षको बजेटको साइक्लिङ ट्र्याकका रूपमा विकास गर्न खोजिएको भन्दै मिलेनियम ट्रेकलाई समेत यसमा जोड्न सकिने उल्लेख गरे। नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख लामिछानेले गण्डकी प्रदेशका 11 जिल्लाका पर्यटन प्रबन्धनका लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश लागेको बताए। टान अध्यक्ष सागर पाण्डेले पूर्वाधारको विकास, डिजिटल प्रचार प्रसार तथा आन्तरिक पर्यटनको विकास गर्न सकिए उक्त ट्रेकको ठूलो भविष्य रहेको बताए। दुलेगौडाबाट स्याङ्जाको राम बादशाह जोडिने मिलेनियम ट्रेक सन् 2000 औपचारिक रूपमा सञ्चालनमा आएको हो। हिमाली एवं पहाड़ी भूदृश्यहरू अवलोकन गर्दै बालकदेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यस पदमार्गमा विभिन्न ऐतिहासिक कोट, दरबार, गुफा आदिको अवलोकन गर्न सक्ने समितिका महासचिव हर्क गुरूङले जानकारी दिए। 6 रात 7 दिनको समय अवधिमा पदयात्रा गर्न सकिने यो पदमार्ग चरा पर्यटनका लागि आकर्षक गन्तव्य हो। 300 प्रजातिका चरा पाइने यस पदमार्गका ठाउँ ठाउँमा नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर प्रशस्त मात्रामा देखिन सक्ने बताइएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसीको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1 देखि 9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एससी 2082 परीक्षा फल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुक्राज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको परीक्षा फल प्रकाशन गरिने बताए। एससीमा 1,46,507 विद्यार्थी नन ग्रेड भएकोमा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क प्राप्त भइ नसकेको उहाँले बताए। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्। सुनसरीको कोशी गाउँपालिका 8 घण्टाबारीमा भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ। त्रियुगा नगरपालिका 2 घर भएका प्रहरी जवान 32 वर्षीय रणदीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। प्रहरी जवान पौडेलले चलाएको SP-1100 मोटरसाइकल PR-1020003H-1052 नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएको उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पौडेल प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत थिए। दुर्घटनापछि सिटी सवारी चालक कोशी पाहुपालिका 8 का 44 वर्षीय पुने खान भनिने रजक मिया फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगालो। अब एकैछिन विश्रामको पालो।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन हो।
3: अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852210050, 9821270014।
6: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू:
7: कुकुरको भ्याक्सिनेसन,
6: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737, मोबाइल नम्बर 9850-60-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास बारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नव मोडर्न फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावी सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460 20127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
16: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौं।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
19: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
18: यो संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
19: स्वर्णबिन्दु खुवाइने मिति
18: 2083 असार 4 गते बिहिबार। यदि तपाईँको बच्चा लक्षित उमेर समूह
19: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म सम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
18: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
19: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
18: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
19: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।
20: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले आर्थिक रूपमा महिला र पुरूष सँगसँगै अगाडि बढ़न सके मात्र देशले आर्थिक रूपमा फड्को मार्न सक्ने बताउनु भएको छ। प्रदेश सरकार र उद्योग तथा पर्यटन मन्त्रालय स्थानीय सरकार तथा दायित्व संस्थाको साझेदारीमा गण्डकी प्रदेश अन्तर्गत 5 स्थानीय तहसँग गण्डकी प्रादेशिक मेला तथा वृद्धिमुखी उद्यमशीलता एवं रोजगार प्रदान कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री रिमालले यसो कुरा बताउनु भएको हो। उहाँले उद्यमीद्वारा उत्पादित वस्तुको बजारीकरण गर्न प्रदेश सरकारले कोसेली घर निर्माण गरेको बताउनुभयो। ग्रामीण स्तरका लघु घरेलु तथा साना गरी महिला तथा युवा उद्यमीको पहिचान सक्षमीकरण र स्तरीकरण तथा स्तरोन्नति गरी उनीहरूको आय वृद्धि र रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो। सो अवसरमा मन्त्री रिमालले कृषिजन्य उत्पादन र घरेलु मदिरा बारे पनि प्रदेश सरकार स्पष्ट रहेको बताउनु भएको छ। राख्दै गण्डकीलाई उद्यमशीलताको प्रदेशका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषिजन्य उत्पादन र घरेलु मदिरा बारे प्रदेश सरकारबाट स्पष्ट रहेको जनाउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष नरेश कणेलले नेपाली र स्थानीय उत्पादनको माग अत्याधिक भए पनि त्यसको बजारीकरण हुन नसकेको गुनासो गर्नुभयो। कार्यक्रम सञ्चालित 5 गाउँपालिकाहरूमा हालसम्म 200 जना उद्यमीहरूको समीक्षीकरण, 100 जना उद्यमीहरूको स्तरीकरण र 55 जना उद्यमीहरूको स्तर उन्नतिको कारण गरिएको थियो। स्थानीय उत्पादनको प्रवर्धन, उद्यमशीलताको विकास, उत्पादनको बजारीकरण तथा अन्तरस्थानीय आर्थिक सहकारी अभिवृद्धि गर्ने उद्देश्य आयोजित मेलामा गोर्खाको सिरान्चोक गाउँपालिका, तनहुँको म्याग्दी गाउँपालिका, नवलपुरको हुसेकोट गाउँपालिका, पर्वतको जलदगा गाउँपालिका तथा बागलुङको बडीघाट गाउँपालिकाका विभिन्न क्षेत्रका 55 जना उद्यमीहरू आफ्ना उत्पादन तथा सूचना सहित सहभागी थिए। प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरले स्थानीय सरकारसँगको सहकारीमा उद्योगी उत्पादन गर्ने काममा लाग्नु आफैमा प्रशंसनीय कार्य भएको धारणा राखे। कार्यक्रममा कृषि तथा गैर कृषि क्षेत्रका स्थानीय उत्पादनहरूको प्रदर्शनी, बिक्री प्रवर्धन, प्रचार प्रसार तथा स्थानीय उद्यमशीलताको प्रणाली, नीति लगानी र बजारको एकीकृत सहकारी विषयको प्यानल छलफल समेत गरिएको थियो। मेलाबाट बिक्री तथा आमदानी वृद्धि हुनका साथै स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ़ने, बजार पहुँच विस्तार हुने तथा स्थानीय तह र सरकारवाला बीच सहकारी थप सुदृढ हुने अपेक्षा छ। मेलाको उद्घाटन सत्रको समापन दायित्व संस्थाका अध्यक्ष प्रतिभा पाण्डेले गरेकी थिइन् भने सञ्चालन महाराज ढुङ्गालले गरेका थिए। वरिष्ठ लोक गायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कविता संग्रह मायाको भूगोल लोकार्पण गरिएको छ। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषको आयोजनामा शनिबार पोखराम भएको कार्यक्रममा साहित्यकारहरूद्वारा सामूहिक रूपमा उक्त संग्रहको लोकार्पण गरिएको हो। समाज समारोहमा वरिष्ठ साहित्यकार काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार 2082द्वारा सम्मान पनि गरिएको थियो। संविधान संशोधन गर्दा यसको मूल मर्म र प्रस्तावलाई अपरिवर्तित राख्न पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले सुझाव दिनुभएको छ। मन्त्री परिषदको पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा गठित संविधान संशोधन बहस पत्र तयारी कार्यदलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो। बानेश्वर स्थित रेग्मीको निवास पुगेर कार्यदलले सुझाव संकलन गरेको थियो। संविधानको आधारभूत संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न नहुनेमा रेग्मीले जोड़ दिनुभयो। संविधानको प्रस्तावना विशेष गरी दोस्रो प्रस्तावनाको मूल भावनालाई यथावत राख्नुपर्ने उहाँको तर्क छ। हाल चर्चामा रहेको धार्मिक व्यवस्थाका सम्बन्धमा उहाँले अहिलेको व्यवस्था नै कायम राख्न सुझाव दिनुभयो। धार्मिक मामिलामा कतै पनि थप फेर नगर्न उहाँले स्पष्ट पार्नुभयो। कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालीबारे भइरहेको बहसप्रति उहाँले सचेत गराउनुभयो। यस्तो विषयमा हतारमा निर्णय नगर्न उहाँले आग्रह गर्नुभयो। धेरै स्थायित्व खोज्ने नाममा मुलुक अर्को प्रकारको निरंकुशता वा सर्वसत्तावादतर्फ धकेलिने सक्ने खतरा उहाँले औलाउनुभयो। यस्ता गम्भीर विषयमा अन्तर्राष्ट्रिय अभ्यास र उदाहरणहरू अध्ययन गरेर मात्र निष्कर्षमा पुग्न उहाँले सुझाव दिनुभयो। संविधानको धारा 76 को सरकार गठन प्रक्रिया र अविश्वासको प्रस्ताव बारे पनि रेग्मीले चर्चा गर्नुभयो। नयाँ सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने व्यवस्था व्यावहारिक नभएको उहाँले बताउनुभयो। यसलाई परिमार्जन गरेर 6 महिनाको समय सीमा तोक्नु उपयुक्त हुने उहाँको धारणा छ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले रोजगारी सिर्जना उद्योग संरक्षण र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा बताउनु भएको छ। राज्यले लगानी मैत्री वातावरण सिर्जना गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ। शनिबार नेपाल संजाति कला व्यवसाय संघको 24 आर्थिक साधारण सभा तथा 10 अधिवेशनलाई सम्बोधन गर्दै नेपालले राज्यको प्रमुख दायित्व रोजगारीको अवसर सिर्जना गर्नु र उद्योग वाणिज्य व्यवसाय फस्टाउन अनुकूल वातावरण बनाउनु रहेको बताउनुभयो। उद्योगी तथा व्यवसायमा प्रतिकूल असर पर्ने नीतिहरू सरकारले अवलम्बन गर्न नहुने उहाँको धारणा थियो। उद्योगी तथा व्यवसायको पर्याप्त प्रबन्धन हुन नसक्दा देशभित्र रोजगारीको अभाव बढ़ेको र युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको उहाँले बताउनुभयो। आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन र निर्यातमुक्त बनाउन सरकार स्पष्ट रणनीतिका रूपमा अघि बढ़न सक्ने उहाँले आरोप लगाउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी रूपान्तरणका साथ आधार प्रस्तुत गर्नुभएको छ। शनिबार फेसबुक मार्फत महासचिव पोखरेलले सात बुधमा पार्टी रूपान्तरणका आधार प्रस्तुत गर्नुभएको हो। पहिलो बुधवार गम्भीर आत्मसमीक्षा र रूपान्तरणको दृढ संकल्प गर्नुपर्ने उल्लेख गर्नुभएको छ। डाक्टर सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले बलगर बलियो संहिताको माग राख्दै आज माइतीघर मण्डलमा प्रदर्शन गर्ने भएको छ। संहितालाई बलियो बनाउनु पर्ने भन्दै यसअघि निहौलो गणतन्त्रको लागि आन्दोलनको घोषणा गरेको जनमत पार्टीले घोषणा बाहेक अरू थप कार्यक्रम गर्न सकेको थिएन। 2081 जेठ 15 गते भ्रिकुटी मण्डपबाट नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको थियो। तर त्यसपछि प्रदेश तथा संघीय सरकारका सहभागी भएपछि आन्दोलन स्थगित भएको थियो। अहिले जनमत पार्टी न प्रदेश सरकारमा छ न संघ सरकारमा बलियो संहिताको काम गर्दै आज प्रदर्शन गर्ने भएको छ। प्रदर्शनपछि केन्द्रीय समितिको बैठक पनि हुने जनमत पार्टीले जनाएको छ। राप्रपा परित्याग गरेका धवल शमशेर र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाव अभियानका संचालन गरिरहेका दुर्गा प्रसाद समूहबीच नयाँ पार्टी खोल्ने बारे समझदारी भएको छ। धवल शमशेर सहित 186 जना नेता तथा कार्यकर्ताहरूले बिहिबार सामूहिक रूपमा राप्रपा परित्याग गरेका थिए भने आज राणा र प्रसाई हिजो राणा र प्रसाई बीच नयाँ पार्टी खोल्ने सहमति भएको हो। पूर्व सांसद धवल शमशेर राणा नेतृत्वमा रहेको समूह र दुर्गा प्रसाई नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्न सहमति गरिएको छ, समझदारीमा उल्लेख गरिएको छ। अब आर्थिक समाचार। उद्योगपति विनोद चौधरीले सीमित समूहले स्रोत साधन कब्जा गर्ने विगतको प्रविधिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताउनु भएको छ। उहाँले पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले विकास परियोजना अघि बढ़ाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल उद्योग वाणिज्य परिसंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै आज चौधरीले प्रशासनिक कानूनी न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया अघि बढ़ेको उल्लेख गर्दै त्यसलाई थप तीव्रता दिनुपर्ने बताउनुभयो। उहाँले मुलुकमा सुधार र आशावादीको वातावरण सिर्जना भए पनि त्यसलाई ठोस लगानी र परियोजनाको कार्यान्वयनमा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै कक्रोच जनता पार्टी सड़कमा निस्किएको छ। कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेलेको आह्वानमा शनिबार बिहारदेखि राजधानी नयाँ दिल्ली स्थित जन्तर मन्तर प्रदर्शन भएको हो। सीजेको यो पहिलो प्रदर्शन हो। त्यस्ता सयौंको संख्यामा युवाहरू उपस्थित भएका छन्। उनीहरूले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्। प्रदर्शनको तस्विर र भिडियो दिपकेले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। प्रदर्शनमा लद्दाखका चर्चित अभियानी सोनाम बागचुप पनि सहभागी छन्। दिपकेलले शिक्षा मन्त्रीलाई राजीनामा गर्नका लागि शनिबार साँझ 5 बजेसम्मको अल्टिमेटम दिएका छन्। राजीनामा नगरे पर्सन देशव्यापी बनाउने चेतावनी उनले दिएका छन्। अब खेलकुदको समाचार। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमनसँग आज खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेल शुक्रबार हङकङले ओमनलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मरिसिया समूह एबाट र हङकङ र ओमन समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनल पुगेका हुन्। नेपालले ओमन र मलेसिया ले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल आइतबार रहनेछ। नेपालले समूह एकको विजेता बन्ने क्रममा पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा मलेसियालाई 167 रनले पराजित गरेको थियो। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु कि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। फेवातालमा हावाहुरीमा फँसेका 12 पर्यटकको शस्त्र प्रयोगद्वारा उद्धार। पोखरामा कर्णकी प्रदेश उद्यम मेला। मुक्तकार तथा समाजसेवी तेजना अधिकारीको पहिलो मुक्त संग्रह मूलधार लोकार्पण। हरिदेवीको मायाको भूगोल लोकार्पण। काजी रोशन सम्मानित। एक भोटले नेउपानेलाई हराएर अधिकारी भए राष्ट्रसभा कास्कीको सभापति।
धवल शमशेर र दुर्गा प्रसाद बीच नयाँ पार्टी खोल्ने सहमति एमाले महासचिव शंकर पोखरेलले अघि सारे पार्टी रूपान्तरण साथ आधार पारदर्शी र प्रतिस्पर्धात्मक लगानी वातावरण आवश्यक रहेको उद्योगपति विनोद चौधरीको बनाई भारतको प्रमुख जनता पार्टीबाट पहिलो पटक सड़कमा र यसैले खेलकुदको पुरूष तर्फको छलफलमा नेपालले आज सेमिफाइनलमा ओमेनसँग खेल्दै रेडियो सफलताले तयार पारेको बिहान छ बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्छु अहिले 9 बजे खबर संग्रह आउनेछ। हामी छौँ सफलताको पाइलामा। अब केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
8: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क,
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-15475।
12: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइदिए त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9857325575।
4: हेलो
5: हजुर, सन्चै कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बार टेन्डर, सुशिनी सिंह, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिभिटीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
8: फोन नम्बर 061-57-9-15।
9: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
10: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9484, 541-9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साँच्चै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-5201-79।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

एउटा उदाहरण दिन्छु पानीको थोपाको। पानीको थोपालाई तपाईँले देख्नु भएको होला, वर्षा पनि हुन्छ त्यो पनि पानीको थोपा नै हो। हावा यताउता चल्छ तब पानीको थोपा पनि यताउता जान थाल्छ। कति सफा कति कोमल छ पानीको थोपा, तर त्यो पानीको थोपामा कस्तो शक्ति छ के तपाईँलाई थाहा छ? यदि तपाईँको हातमा कसैले एक थोपा पानी हालिदियोस् र भनोस् कि यो पानीको थोपामा पहाड़लाई बगाउन सक्ने क्षमता छ, यो थोपामा क्षमता छ, यति शक्ति छ कि हजारौं हजार मानिसलाई यसले सिद्ध्याउन सक्छ। यो थोपामा यो शक्ति छ कि यसले शहरहरूमा गाउँहरूमा विद्युत पुर्याउन सक्छ। के तपाईँ मान्नुहुन्छ कि यो थोपामा क्षमता छ, यसले मानिसहरूलाई खाना खुवाउन सक्छ, यो थोपा मेरो हातमा जुन थोपा राखिएको छ यसले सारा संसारका मानिसलाई खाना खुवाउन सक्छ, यो कसरी सम्भव छ? जब म आफ्नो कुरा मानिसहरूलाई भन्छु मानिसहरू पनि यही सम्झिन्छन्। यो तपाईँ पनि भन्नुहुन्छ कि यो जीवन पाइएको छ, ठूलो भाग्यले पाइएको छ, मानिसको शरीर पाइएको छ, ठूलो भाग्यले यो पाइन्छ, यसमा ठूलो कुरा के छ र? हजारौंले पाएका छन्, हजारौंले जाँतो के भन्छन् पिँधिरहेका छन्, आउनु भएको छ र एक दिन जानु छ, नोकरी गर्नुहोस्, मोज गर्नुहोस्, यो गर्नुहोस्, त्यो गर्नुहोस्, बस। यो के भनिरहनु भएको छ तपाईँले कि यो मानिसको शरीर पाइएको छ, यो एकदमै दुर्लभ छ, यो ज्यादै मूल्यवान छ, यो अत्यन्तै राम्रो छ, यसबाट तपाईँ मोक्ष पाउन सक्नुहुन्छ। यो त यस्तै कुरा हो जुन थोपासँग हुन्छ, तर वास्तवमै त्यो थोपामा त्यो क्षमता छ, त्यो शक्ति छ कि त्यसले पहाड़लाई पनि यताबाट उता लगिदिन सक्छ, यस्तो खाडल बनाइदिन्छ कि कुरै नगर्नुहोस्। त्यसैलाई बाँध बनाएर त्यही थोपाबाट जेनेरेटर चलाउन सकिन्छ र हजारौं हजारौं करोड़ौं मानिसहरूले बिजुली आफ्नो घरमा प्राप्त गर्छन्, होइन त्यही थोपाबाट, थोपाबाट होइन होइन, नदीबाट, तलाउबाट होइन होइन होइन होइन, सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस् सुन्नुहोस्, त्यो थोपा कहाँबाट आयो, कहाँबाट आयो त्यो तलाउ, कहाँबाट आयो त्यो नदी,

ए बनाएका छन् सृष्टिकर्ताले। समुद्रको पानी छ नुनिलो, तपाईलाई चाहिन्छ सफा, गहुँलाई चाहिन्छ स्वच्छ, धान यदि धान रोप्नु छ त्यसलाई पनि चाहिन्छ सफा, त्यसमा नुनिलो पानी लगायो भने बिग्रिन्छ। तर सृष्टिकर्ताले पनि यसको प्रबन्ध गरे, बाफ बनाए। जब समुद्रको पानी बाफमा परिवर्तन हुन्छ त्यसले नुनिलोपनलाई त्यही नै छोडिदिन्छ, नुनलाई लिँदैन। जब माथि उठ्छ चिसो हुन्छ, बादलको रूप लिन्छ, त्यस पश्चात हावासँग जान थाल्छ, जहाँ प्रकृतिको स्वरूपमा जहाँ उनले पानी पार्नुपर्छ त्यहाँ उनले पानी बर्साउन थाल्छन्। थोपा थोपा गरी पानी कहिले झरना जस्तो बर्सिँदैन, एक एक थोपा पर्दछ र त्यही थोपा बरफ बन्छ, गर्मीमा पग्लिन्छ। थोपा एक एक थोपा भएर, एक एक थोपा मिसिएर, एक एक थोपा गर्दै नदीहरू बन्छन् र त्यही नदीमा बाँध बाँधिन्छ, अनि त्यही बाँधबाट फेरि पानीलाई नियन्त्रण गरेर विद्युत निकालिन्छ र त्यही थोपा तपाईँको खेतमा आएर तपाईँको खेतीलाई हराभरा बनाउँछ, ताकि तपाईँले खाना प्राप्त गर्न सक्नुहोस्। यो त थोपाले तपाईँका लागि गर्यो, तर कहिले यो थाहा पाउने कोसिस गर्नुभयो कि यो थोपाले के चाहन्छ? जुन दिन त्यो थोपा समुद्रमा मिसिन्छ त्यो थोपा रहँदैन, जब गंगा कयौं पटक गंगा माथिबाट उडेको छु र हेर्छु, र एउटा ठाउँ छ इलाहाबाद नजिकै त्रिवेणी जहाँ तीन नदी मिसिन्छन्, त्यहाँ म पनि गएको छु। जहाँबाट आएको थियो त्यही गएर मिल्यो। तपाईँले पनि एक दिन लिन हुनुहुन्छ, मिसिनु छ। तपाईँले जे गर्नु भए पनि तपाईँ हुनुहुन्छ थोपा। तपाईँ हुनुहुन्छ थोपा र तपाईँ मिसिन चाहनुहुन्छ आफ्नो समुद्रसँग, र त्यो समुद्र को हो? कुन चाहिँ समुद्र? जुन सबै ठाउँमा छ, कुनै यस्तो ठाउँ नै छैन जहाँ त्यो समुद्र नहोस्। र यो थोपा त्यो समुद्रमा गएर मिसिन चाहन्छ। उनलाई मानिस परमपिता परमेश्वर पनि भन्छन्, भगवान पनि भन्छन्, अल्लाह पनि भन्छन्, गॉड पनि भन्छन्, तर त्यो समुद्रमा गएर यो थोपा मिसिन चाहन्छ। के तपाईं जीवित छँदै त्यो समुद्रमा मिसिन चाहनुहुन्छ?

जानकारी का लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1650 संपर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कका लागि 9855335394
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: हेलो
5: हजुर सन्चै कस्तो छ हजुरलाई
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: बारिस ता बार टेन्डर सुस्ती मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टलको व्यवस्था पनि रहेको छ
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
8: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
9: हुन्छ हुन्छ पढ्नुहोस् है ए ए नानी छोरी
4: हजुर
9: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
4: दिन त हेलो भन्नुहोस् त
8: हेलो हजुर
4: हजुर
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
9: ए नानी के भने रहेछ के भयो
4: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
9: ल ल ल किन दिन्थे
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
11: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: हेलो
14: हेलो क्रिस्पी सुन न घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ यी सम्पूर्ण सामान किन्न कता जाने होला
13: किन यताउता गर्नु पर्यो पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि
15: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860309362 9560334 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
16: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि
0: स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
15: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
16: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
15: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
16: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
15: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
16: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
15: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
17: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
15: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिशा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ, औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
16: सम्पर्क
15: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9556722151, 9450505251।
18: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960। दोस्ती टू मिट
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
11: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ।
10: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98161 62 983, 98562 58 55। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
8: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
8: शल्यक्रियाको क्रममा
13: वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: हैन ए बुढा, बिहान बिहान काइन लाकाउ
15: मेरी आमै नि घर बनाउन लाख कुरा त चढाइ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
14: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-5149-84, 5149-85। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समय ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ.
9: मदन भण्डारी साँच्चै नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ.

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ समाज परिवर्तनका लागि, समाज विकासका लागि र समाजमा जनचेतना फैलाउनका लागि कति विकृति विसंगतिहरूलाई नियन्त्रण गर्नका लागि, न्यूनीकरण गर्नका लागि गैर सरकारी संस्थाको भूमिकाको विषयमा छलफल गर्नेछौ। आज हामीसँग हुनुहुन्छ गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष, लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ, नौलो घुम्ती नेपालका संस्थापक, नौलो घुम्ती नेपालका पूर्व अध्यक्ष पदमराज पहाड़ी हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौं। पदम सर, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हस्त, धन्यवाद, नमस्कार। यो रेडियो सफलता 103.4 MHz र दुर्गा बहिनी र हाम्रो गोविन्दजीले यहाँ स्टुडियो बोलाउनु हो, यसको लागि हार्दिक आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु।
0: हजुर, अहिले यति बेला चाहिँ केमा व्यस्त हुनुहुन्छ?
1: म यति बेलै तत्कालको लागि एउटा प्रदेश स्तरीय युवा समिट सम्मेलन गर्ने भनेर त्यसमा एउटा व्यस्तता छु। बिहान बेलुका पनि यसो मिटिङ गर्ने र त्यसको व्यवस्थापन गर्ने कुरामा। अर्को, हाम्रो यो प्रदेश स्तरीय गैसहरूको प्रत्येक 3 वर्षमा एउटा प्रदेश स्तरीय प्रोफाइल तयार गर्ने तिर म लागिरहेछु र यसमा हाम्रो सामाजिक विकास मन्त्रालय प्रदेश सरकारको तर्फबाट उहाँहरूको सहयोग छ र केन्द्रबाट पनि हुनेछ र हामी स्थानीय तहबाट अथवा कास्की जिल्लाहरू संस्थाहरूबाट पनि त्यो प्रोफाइल तयार गर्नको लागि सहयोग जुटाउनु पर्ने भएको हुनाले म त्यसमा पनि व्यस्त छु। व्यस्तता अब धेरै व्यस्त छ। यो व्यस्तताले के गरिराखेको छ भने, व्यस्त मान्छे व्यस्त छु भन्छ, व्यस्तताले मान्छेलाई ऊर्जा पनि दिन्छ, क्रियाशीलता पनि दिन्छ, उसको आयुमा पनि केही वृद्धि भएको अनुभूत मैले गर्छु। मान्छे क्रियाशील भएन भने उसको जीवनलाई पनि अलि निष्क्रियता, अलि भूमिका खेल्नबाट कमजोर भइयो भने त्यो आयुलाई चाहिँ तन्काउनु पनि गाह्रो पर्छ। यो हाम्रै प्रयासमा निर्भर छ हाम्रो जीवन।
0: यो क्रियाशीलता, त्यसमा पनि सामाजिक क्षेत्रमा निरन्तर कहिल्यै पनि हडबडाएनन् ती पाइलाहरू, होइन, निरन्तर रूपमा लागेको चाहिँ कति भयो?
1: निरन्तर लागेको त अब 1990 हो। तर 90 त्यही 94 म त्यति सक्रिय हुन त सकिएन। स्थानीय आफ्नो टोल छिमेक, घर गाउँ, आफ्नो वडातिर केही विकृतिहरूका विरुद्ध चाहिँ म लागेको थिएँ। तर विकृतिका विरुद्ध लाग्दा एक्लो थिएँ। एक्लो थिए भन्नाले मेरो साथमा रहने सहपाठीहरू, छिमेकी दाजुभाइहरू, अब कतिपय मेरो उमेरसँग मिल्ने काकाहरू पनि, काका पर्नेहरू, दाजुभाइहरू, यिनीहरूसँग म मिलेर टोलमा, गाउँमा, वडामा एउटा सामाजिक विकृतिको विरुद्धमा जाने गर्थे, गएको थिएँ। त्यस्तै गरी 1995 आइएनएफबाट एउटा कार्यक्रम उहाँहरूले सुरु गर्न खोज्नु भएको रहेछ, गरिरहनु भएको रहेछ। त्यो भित्र उहाँहरूले आइएनएफ अन्तर्गत गरि नै रहनु भएको थियो। त्यो के भने एचआईभी को मात्रै कुरा नगरिकन ड्रग्स को बारेमा विशेष गरी लागू पदार्थ को बारेमा त्यहाँ उपचार परामर्श र आवासीय उपचार तीन महीने आवासीय उपचार केन्द्र पनि उहाँहरूले नौलो आवास भनेर शुरूआत गर्नुभएको थियो तर त्यो बेलामा योका यस्ता कार्यक्रम अहिले जति आयो यतिका वर्षभरि यता आयो त्यो बेलामा हामीलाई यस्तो दलदल लाग्थ्यो ड्रगमा यो अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनले गर्दा र हाम्रा युवाहरूको शैक्षिक क्षेत्रमा त्यति अग्रसरता नहुने अथवा बेरोजगारको कारणले केही गरिबीको कारणले केही न्यून आय भएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ नि जीवन निर्वाह गर्नको लागि कतिपयले यो ड्रगको सहायता लिएर अथवा ड्रगको व्यापार गरेर पैसा छिटो कमाएर धनी हुने सपना पनि देखे. अब यसरी भन्दा मैले बोल्दा मैले देखेको कुरा बोल्दा त्यति मात्रै होइन कुनै केटाकेटी युवाहरूले मात्रै गरेको यो धन्दा थिएन यो घरानीहरूले पनि गर्थे घरानीहरूका छोराछोरीले पनि खानी गर्थे विकृति त्यहाँबाट त्यहाँ पनि पुगेका थियो त्यसको पुग्दा पुग्दै यसको व्यापार राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार पनि भएको थियो यो अहिले पनि छ अब त्यति बेला ड्रग्सकै ज्यादा बढी मात्रामा थियो विभिन्न रासायनिक पदार्थहरू को ओसार पसार हुने युवाहरूलाई फसाउने युवाहरू त्यसमा फस्ने अनि त्यसको लतमा लाइसकेपछि त्यसबाट उम्किने बेलासम्म उसले थाहा पाउने बेलासम्म ऊ एउटा लतमा डुबेको र जीवनको गन्तव्य कता हो भन्ने कुरा नै अन्यल र अँध्यारोमा अन्जानमै फसेको मैले देखेँ पाएको थिएँ त्यहाँबाट सुरुवात भएको र आइएनएफले एउटा बैराम त्यति बेला महा उपमहानगरपालिकाको अन्तर्गत चारवटा वडामा वडा अध्ययन गर्ने भनेर आइएनएफले सुरुवात पनि गरेको थियो यो 1995 2058 सालतिर हो 58 भन्दा अलि 57 हो र त्यति बेलाको स्थिति हेर्दा उहाँहरूले वडा नम्बर 6 विशेष गरी वडा नम्बर 6 लेक साइड भनिन्छ त्यो ठाउँमा युवाहरूको घर घरमा ड्रग्सको समस्या थियो घर घरमा ड्रग खाने बेच्ने केही एक दुई डोज गोजीमा हाल्ने टुरिस्टलाई बेच्ने अरू कसैलाई खानेवाला खोजेर हिँड्नेहरूलाई बेच्ने अनि आफू पनि खाने त्यो खालको स्थिति थियो त्यो पहिल्यैदेखि थियो यो हामीले चाहिँ थाहा पाउने भनेको तपाईँको 2030-35 सालदेखि नै यसरी यो ड्रगको चाहिँ नि आगमन भयो र खाँदै गएका थिए अब भन्न त कतिपय यो अन्तर्राष्ट्रिय पत्र पत्रिका किताब पुस्तक यो गाइड बुकहरू र पर्यटनलाई सूचना दिने किताबहरूमा मैले सूचना के पाएको छु भने 1980-85 नै ड्रगको खेल संसारमा भइसकेको थियो त्यही कारणले गर्दा नै त्यसको असर नेपालमा विशेष गरी लेक साइड पोखरामा पनि पर्यो यो विभिन्न हाम्रा शहरी क्षेत्र काठमाडौँ धरान विराटनगर वीरगञ्ज पोखरा भैरहवा धनगढ़ी महेन्द्रनगर यसरी पूर्व काँकरभित्तादेखि लिएर महेन्द्रनगरसम्मका शहरी भागहरूमा ड्रगको चाहिँ बिगबिगी थियो त्यही ड्रगमा युवा युवतीहरू अझ त्यो विशेष मैले देखेर म बढी संवेदनशील भएको त स्वास्थ्य क्षेत्रमा लागेका स्टाफ नर्सहरू पनि त्यो क्षेत्रमा बेसकरी फसेको र उनीहरूलाई त्यो फसेको ठाउँबाट निकाल्न धेरै कठिन अवस्था हामीले देखेका थियौँ भोगेका थियौँ र उहाँहरूको दुःख देख्दाखेरि हामी ज्यादै संवेदनशील हुन्थ्यौं त्यसैले मलाई यो क्षेत्रमा डोर्यायो
0: त्यस पछि नै होला त्यसो भने तपाईँहरूको त्यो मन्थन डोरिँदा डोरिँदै अनि नौलो घुम्ती नेपाल जन्मे.
1: अब नौलो घुम्ती नेपाल चाहिँ जन्मिँदाखेरि कसरी जन्मियो भने हाम्रो सोमलाल ओझा हुनुहुन्थ्यो त्यति बेला, उहाँ त्यति बेला एउटा कार्यक्रम व्यवस्थापक पनि हो, कार्यक्रम अधिकृत पनि हो, नौलो घुम्तीको प्रिभेन्सन केयर एन्ड ट्रिटमेन्ट भन्ने एउटा प्रोग्राम भित्रै थियो. त्यसभित्र नौलो आवास भन्ने पनि थियो, नाम नौलो आवास पनि थियो. अनि त्यसको भित्र रहेर हाम्रो शान्ता गुरुङ भन्ने बहिनी त्यहाँ हुनुहुन्थ्यो, सबैले दिदी भन्नुहुन्छ, मैले त बहिनी भन्छु, उहाँले त्यो सञ्चालन गर्नु भएको थियो आफ्नो घरमा. किन भन्दा उहाँलाई त्यसको पीड़ा थियो, त्यसैले उहाँले त्यो शुरूआत गर्नुभयो. पछि हामीलाई सर्वे गरेर एक वर्ष नगरपालिकाभित्र कुन कुन वडा बढ़ी ग्रस्त छ अथवा यसको यसको असर छ भनेर उहाँहरूले सर्वे गर्दै गर्दा बैरममा त वडा अध्यक्ष सहित र त्यहाँका बुद्धिजीवी अलि सामाजिक भद्र भलादमीहरूले यो बारेमा जानकार कुराहरू हामीलाई चाहियो, कसबाट बढ़ी थाहा हुन्छ, को मान्छे यसमा लागिरहेछ भनेर उहाँले एउटा सर्वे गर्दै आउनुभएको थियो. सबै बैरममा त सबै वडा अध्यक्ष पनि मभन्दा सिनियरै हुनुहुन्थ्यो, उहाँहरूले पनि र केही बुद्धिजीवी व्यक्तिहरूले पनि मेरो नाम सिधा भनिदिनु भएछ, उहाँले यो काममा हात हाल्नु भएको थियो, उहाँलाई त्यो विषयमा थाहा छ, हामीलाई भन्दा उहाँलाई थाहा छ भनेर उहाँ मेरो घरमा आएर मेरो अन्तर्वार्ता लिएर के गर्न सकिन्छ भनेर त्यहाँबाट उहाँले सुरुवात गर्नुभएको थियो. र मैले यो वडा धेरै समस्यामा छ, यो वडालाई कसरी हुन्छ, तपाईँहरूको एक वर्ष प्रोग्रामभित्र पर्छ अथवा बढ़ी पर्छ भने पनि यहाँ त्यो कार्यक्रम लागू गर्नु पर्यो, नगरपालिकाले यो सञ्चालन गर्ने हो, यसमा यो कार्यक्रम ल्याउने हो भने यो वडा नछुटाइदिनु होला, यहाँ ठूलो समस्या छ भनेर उहाँले मेरो रिक्वेस्ट सहितको अन्तर्वार्ता लिएर सर्वे गरेर गइसकेपछि यो कार्यक्रम एक वर्ष भएर आयो. महानगरपालिका अहिले महानगर भयो, त्यति बेला नगरपालिका नै थियो, 1995 उपमहानगरपालिका थियो र चारवटा वडामध्ये बैदामको एक वर्ष कार्यक्रम आयो. त्यसमा म सामाजिक रूपबाट एउटा सामाजिक त्यहाँको एउटा लुथ फोरम जस्तो समिति बन्यो, त्यो समितिको अध्यक्ष भएर मैले एक वर्ष काम गरेँ र त्यही सिलसिलामा आइएनएफमै हामीले तालिम पनि लियौँ सामाजिक सेवामा काम गर्ने भनेर. चार पाँचजना साथीहरू, तीन चारजना हामीले त्यही तालिम लिएर हामी सामाजिक क्षेत्रमा कसरी काम गर्ने, कसरी सेवा गर्ने, के गर्दा सेवा हुन्छ, कुन कुन ठाउँ बिग्रेको छ भन्दा यो क्षेत्र बिग्रिया छ, यसैमा सेवा गरौं र हाम्रा युवाहरू अल्पायुमै आफ्नो पढ़ाई छोड्ने, घर छोड्ने, आफ्नो जीवनको लक्ष्य छोड्ने, यस्तो देखेपछि अब भविष्यको कर्णधारैको जीवन अँध्यारो छ भने हामी कसरी खुसी हुन सक्छौ, त्यसरी प्रभावित भइयो र यसले एक दिन अब सामान्य परिवारलाई असर गर्दा गर्दै ठूल्ठूलो घरानिया परिवारलाई असर गर्दैन, मेरो घरमा सम्मता आउँदैन भनेले कसैले कल्पना गरिरहेको थियो गर्थ्यो भने त्यो गलत थियो, गर्यो ठूल्ठूला घरानियाहरूमा पनि त्यो प्रवेश गर्यो, हामीले थाहा पाइराखेका छौं र अहिले पनि

सर्वे गर्यौं, अध्ययन गर्यौं, परिवारलाई मात्रै नभेटेर खुद छोराछोरी युवाहरूलाई पनि भेट्यौं। अब कतिपय युवाहरू साथी संगतिलाई सँग मात्रै कुरा हुन्छ, तिनै पियर एजुकेटर्स अथवा पियर्सहरूको माध्यमबाट हामीले त्यस्ता ठाउँहरू पत्ता लगायौं, त्यस्ता व्यक्तिहरू पाइयो, त्यस्ता युवाहरू पाइयो र तिनीहरूलाई उपचार गर्ने लिस्टमा राखेर यहाँबाट नौलो आवाजसम्म गाडीमा ट्याक्सीमा पुर्याउने, उहाँहरूलाई परामर्श चाहियो भने दिने, त्यहाँ नौलो घुम्पीले जसरी नौलो आवाज सञ्चालन गरेको छ त्यो ठाउँसम्म पुर्याउने अथवा त्यहाँ सञ्चालन भएको सर्भिस र सेवाले हाम्रो युवाहरूलाई बाटो देखाउँछ, त्यहाँबाट मुक्त गराउँछ, त्यो ठाउँबाट हामीले उहाँहरूलाई चाहिँ एउटा जीवन फेरि पनि जीवन चाहिँ जीवनले राम्रो लक्ष्य लिन्छ, जीवन दीर्घायु हुन्छ भन्ने सोच पलाउँछ भनेर हामीले त्यो प्रयास गरेको हुँदा पनि भयो, त्यसको असर हामीले देख्यौं। र मेरो लक्ष्य के मात्रै थियो भने एकजना होटल सञ्चालन गर्ने म्यानेजर भइसकेको मान्छे त्यो ड्रगको क्षेत्रमा फँसेर धेरै कुरा थाहा रहेछ र उसलाई जीवन दिन सके भने मैले ठूलो पुण्य कमाउँछु भन्ने उद्देश्य मात्रै थियो। तर त्यो उद्देश्य त्यतिमा सीमित रहेन, मेरो जीवनको योगदान अथवा मैले दिएको सामाजिक क्षेत्रको योगदानले त्यो एउटा व्यक्तिलाई मात्रै मैले बचाइन, मैले धेरै मान्छेहरूलाई बचाए, म एउटैले बचाएको पनि होइन, हामी संयुक्त रूपमा जब हामी यो संस्था एउटा स्थानीय तहमा दर्ता भएर बाहिर आयो, त्यति बेला तदर्थ समिति थियो हाम्रो प्रेमबहादुर श्रेष्ठको नेतृत्वमा 2058 सालमा चैत्र 26 गते तदर्थ समिति गठन भएर त्यहाँ 9-10 सदस्यीय समिति बनेको थियो। त्यस बेला क्याम्पस प्रमुख भएर रिटायर हुनुभएको हाम्रो गणेश बहादुर गुरुङ सर हुनुहुन्थ्यो, उहाँ सल्लाहकार समितिको संयोजक हुनुहुन्थ्यो, त्यही कमिटीमा म पनि बस्ने मौका पाएँ। त्यहाँबाट कतिपय व्यापारी, कति सामाजिक, कति बुद्धिजीवीहरू, कति साथीहरूको संगतले म त्यो क्षेत्रमा पुगिसकेपछि यसलाई अझ बढी अध्ययन गर्ने बुझ्ने मौका पाइसकेपछि र तालिम लिइसकेपछि म यो क्षेत्रमा लागेर उद्धार गर्नतिर लागेको धेरै भयो। अझ यो 16 जिल्लामा हामीले यसको चाहिँ प्रभाव पुर्याउन सकेका थियौं। त्यो मात्रै नभइकन नौलो घुम्टीले त तपाईँ यति विकास गरे कि काँकड भित्ता धरान, तपाईँको विराटनगर, बिरगन, भैरवा, बुटवल, यता धनगढ़ी, महेन्द्रनगर, त्यो मात्रै नभएर ठाउँ ठाउँबाट हाम्रा हिमालदेखि तराईसम्मका युवाहरू उपचार गर्न नौलो घुम्टीमा पाइन्छ। मैले मलाई चाहिँ कुलतमा फँसेको ठाउँबाट त्यो उतारेर मेरो जीवनलाई चाहिँ फेरि सही ठाउँमा ल्याउने काम नौलो घुम्टीले गर्छ। त्यहाँ गएर म बस्नुपर्छ, बसेँ भने म आउँछु, ठिक ठाउँमा आउँछु भन्ने चाहिँ मेसेज अधिराज्यभरि गयो। अधिराज्यभरि गइसकेपछि एउटा महसुस के भयो भने अब ट्रिटमेन्ट सेन्टर बनाउनुपर्छ। हामी साह्रै भाडामा बस्ने गरेका थियौँ, ट्रिटमेन्ट सेन्टर पनि तपाईँको टिनको छानो भाडामा राखेर चलाइएको थियो, तर त्यो पनि हामीलाई धेरै समय चलाउन गाह्रो भयो। संख्या बढ्दै गयो, हुँदाहुँदा हामीले चाहिँ के सोच लगाउँ र हाम्रा जुत्ता फाट्यो भने त्यति बेलाका कार्य समितिका साथीहरू, आजीवन साथीहरू सबैलाई बनाउँदै पनि गयौं, हामीले खोज्दै पनि गयौं, जग्गा खोज्दै गयौं, कहाँ उपयुक्त हुन्छ घर बनाउने, एउटा ट्रिटमेन्ट सेन्टर बनाउने भनेर खोज्दै गयौं, हिँड्यौं, सबै ठाउँमा डुल्दै गएपछि हामीसँग पैसा नै छैन, थोरै सस्तो ठाउँमा थोरै एरिया भए पनि आफ्नो पर्मानेन्ट भवन भयो भने यी युवाहरूको उद्धार गर्ने एउटा पर्मानेन्ट ठाउँ होला, आवासीय रूपमा उपचार गर्न उहाँहरूलाई साह्रै सुविधा होला भन्ने चिन्तन त्यति बेलादेखि त राख्दै आएको हो। आउँदा आउँदा आउँदा के भयो भने अब पहिला त नौलो घुम्टी नेपालमा बसेर त्यसको चाहिँ व्यवस्थापन, त्यसको सुशासन, पारदर्शिता,

0: का चाहिँ नि प्रशासनिक कामहरु नै राम्रो गर्नु पर्यो पहिला म्यानेजमेन्ट राम्रो छैन भने हामी चाहिँ नि अरु काम गर्न गाह्रो हुन्छ भनेर हामी पहिला त नौलो घुम्टीको म्यानेजमेन्टलाई सुधार गर्ने विषयमा बीएसओ नेपालसँग एउटा भोलन्टियरी सर्भिस उपलब्ध हामीलाई गराइदिनुस् हामी पहिला म्यानेजमेन्टमा बलियो हुन्छौं हुन चाहन्छौं त्यसपछि कार्यक्रममा हामी विस्तार गरेर एकदम एक नम्बर जति सकिन्छ उति राम्रो र सुविधायुक्त एकदम अब्बल स्तरको सेवा हामी दिन चाहन्छौं भनेर यो कुरा राखेपछि बीएसएसले हामीलाई पार्टनरसिप गर्यो त्यहाँबाट उहाँहरूले लगातार तीन चारवटा भोलिन्टियर पठाउनु भयो दुई दुई वर्षको दरले र ब्रिटिसबाट एकजना भोलिन्टियर म्यानेजमेन्टको लागि आउनुभयो र म त्यति बेला हाम्रो नौलोघुम्टीको डिपार्टमा म कोषाध्यक्ष थिएँ त्यही अवधिमा ओडीको चेयरपर्सन भएर भोलिन्टियर भुइँसोले बोलाएको तालिममा पनि उहाँहरूले दिएको ओरिएन्टेसनमा पनि र हाम्रो हामीलाई कस्तो भोलिन्टियरको आवश्यकता छ त्यस्तो किसिमको भोलिन्टियर हामीलाई चाहिन्छ भन्ने एउटा छनौट गर्न पनि हामी काठमाडौँमा बसेर बीएसओले आयोजना गरेको तालिममा पुगेर भोलिन्टियरहरू पनि चोइस भयो अब त्यो कुरा भइसकेपछि बल्ल हामीले डोनरहरू खोजेर आफ्नो सेवाहरू कुन कुन छन् तिनलाई प्रभावकारी रूपमा अगाडि बढाएर नौलो घुम्टी एउटा नेपालमा स्थापित संस्था बन्न सफल भयो र यसलाई 2079 सालमा हामीले महायज्ञ पनि गर्यौं महायज्ञ गरेर भवन आफ्नै ठाउँमा सीतापाइला 17 नम्बरको वडा सीतापाइलामा भवन पनि बनेको छ त्यो अघिल्लो दुई वर्ष अगाडि पनि 57-58 हामीले जग्गा किनेका थियौं हामीसँग उठाएर केही भएको पैसाले यसरी नौलो घुम्टी अगाडि आउँदा आउँदै यो नौलो घुम्टीले तानेको अथवा मलाई त्यो ठाउँबाट सामाजिक क्षेत्रमा अहिले म जसरी यो जिल्ला हुँदै प्रदेशमा अध्यक्ष गर्न आइपुगे अध्यक्षता सम्हाल्न आइपुगे यसको जग नौलो घुम्टी नेपाल नै हो
1: जसरी जुन परिकल्पनाले 25 वर्ष अगाडि खोल्नु भएको थियो होइन नौलो घुम्टी नेपाल अहिले चाहिँ कस्तो छ त अहिले त्यही उद्देश्य अनुसार अगाडि बढिरहेछ त
0: त्यो उद्देश्य अनुसार नै अगाडि बढेर एउटा त यसको चाहिने कार्यक्रम खालि त्यो उपचार दिने मात्रै भएन यसले अरू अरू कार्यक्रम पनि गर्यो जसमा एचआईभी ले धेरै परिवारलाई आक्रान्त पारेको थियो अब एचआईभी चाहिँ त 80 पत्ता लागेको हो भन्ने हामी इतिहास पढ्न पाउँछौ अथवा अध्ययन गर्न पाइन्छ अब त्यसको अध्ययनको त्यो सिलसिलाले नेपालमा पनि यो ड्रग्समा लागेको भाइ बहिनीहरूमा एचआईभी देखा पर्यो त्यो कसरी जानिरहेछ त भने भन्दा यो रगत जन्य वस्तुको सेयरिङ भएपछि त्यो ट्रान्समिसन हुँदो रहेछ त्यही कारणले गर्दा त्यो कार्यक्रमभित्र यो सुई निर्मलीकरण गर्ने उनीहरूलाई सुईबाट सुई सेयरिङ गरेर ड्रग्स लिन नल्याऊ भन्ने एजुकेसन दिने त्यसको सर्भिस कसरी पाइन्छ भनेर त्यसको सेवा दिने हामीले विभिन्न वडाहरूमा ड्रप इन सेन्टर भन्ने राखेर रा त्यो एचआईभी नलाग्नको लागि युवाहरूलाई तपाईँ नखाइ हुँदैन तपाईँ नभई हुँदैन भने निर्मलीकरण गरेर यो कसरी निर्मलीकरण गर्न आफूलाई बचाउन सकिन्छ र अर्कोलाई पनि जोगाउन सकिन्छ यसको शिक्षा उहाँहरूलाई प्रदान गरेर अगाडि बढेको थियो अनि त्यति बेलै अब सरकारी हाम्रो जनस्वास्थ्यसँग पनि सहकार्य हुने पुलिस प्रशासनसँग पनि सहकार्य गर्ने यसो गर्दै जाँदा कतिपय हाम्रा स्टाफहरू त्यो क्षेत्रमा लागेका र त्यहाँको स्टाफ भाइ बहिनीहरू भाइहरूलाई अब एउटा ड्रग बेच्ने हो यो भनेर त्यो सिरिन्ज र सिरिन्ज सफा गर्ने पानी लिएको आधारमा धेरै पटक उहाँहरू आइडेन्टिटी कार्ड हुँदाहुँदै पनि पुलिसको कस्टडीमा बस्न बाध्य हुन्थे। त्यसमा हामीले स्पष्टीकरण दिँदै आउँदै फेरि प्रहरीसँग र विशेष गरी अब यो जिल्ला स्तरीय लागू पदार्थ नियन्त्रण इकाइ पनि छ त्यहाँको अधिकृत र हामी एसपी डीआईजी सरसँग सहकार्य गरेर उहाँहरूलाई प्रशिक्षण उहाँहरूलाई पनि प्रशिक्षणको आवश्यक पर्ने रहेछ त्यो विस्तारै उहाँहरूले पनि डेभलप गर्दै जानुभयो हामी पनि संस्थासँग सहकार्य गर्दै जाँदा उहाँहरू पनि त्यसबाट लाभान्वित हुनुभयो प्रशिक्षित हुनुभयो उहाँहरूको व्यवहारमा सुधार आयो उहाँहरूले पनि बुझ्न थाल्नुभयो नेशनल रूपमै यसलाई चाहिँ नि यसको एजुकेशन बढाउनुपर्छ भन्नेतिर सरकार लाग्यो र त्यति बेलादेखिबाट प्रहरीले पनि हामीलाई बिस्तारै एकैचोटि होइन बिस्तारै बुझ्दै बुझ्दै गइसकेपछि अहिलेसम्म अब अहिले त गृह मन्त्रालयसँग हामी सहकार्य नै गरिरहेछौँ।
1: हजुर हजुर हजुर नौलो घुम्ती नेपालको अहिले केही लागू औषध सम्बन्धी मात्रै काम त पर्दैन अहिले त धेरै प्रोजेक्टहरू
0: धेरै गर्छ अहिले पनि छन् तीन चारवटा प्रोजेक्टहरू छन् त्यसमध्ये एउटा त हामीले त्यो सिटीआर भन्छौँ यसलाई चाहिँ नै काउन्सिलिङ ट्रिटमेन्ट एन्ड रिहेबिलिटेसन सेन्टर भनेर राखिएको हुन्छ यसको कोर प्रोग्राम त्यो पनि हो त्यसको साथसाथै अरू पनि छन् तपाईँको एकीकृत सामुदायिक विकास परियोजना भन्ने कार्यक्रम छ त्यो जीएनआईसँगै सहकार्य गरेर अगाडि बढेको छ त्यस्तै पहिला युएसएड्सबाट पनि त्यो अघि भनिएको कार्यक्रम हामीले यो ड्रग्समा एचआईभी डिटेक्सन गर्ने यस्तै महिलाहरूमा यो सेक्स वर्करहरूमा अनि होटलहरूमा काम गर्ने भाइ बहिनीहरू विशेष गरी महिलाहरूमा यसको ज्ञान नहुने उहाँहरूलाई प्रशिक्षित गर्नको लागि पनि हामीले त्यो काम गर्यौं त्यो प्रोग्राम अन्तर्गत र एउटा कार्यक्रम आयो ईयूबाट फण्डिङ भएको एक वर्षीय पाइलट प्रोग्राम आयो जुन चाहिँ केन्द्रित केमा थियो भन्दा यो पोखरामा सेक्स वर्करहरूको वृद्धि पनि भयो त्यसको बिगबिगी थियो तर त्यहाँ एचआईभी ट्रान्समिसनको सम्भावना एकदम चर्को थियो अनि यो केस प्राय जसो थाहा नहुने डिटेक्सन कहीँ पनि नहुने हामीले त्यो पनि सुरु गर्यौं त्यो सुरु गर्दा असाध्यै राम्रो यसको प्रभाव पर्यो ती महिलाहरूमा यो आफू पनि बच्न सकिने अरूलाई पनि बचाउन सकिने यसले ठूलो रोल खेल्यो र कतिपय अब तपाईँलाई यसको असरले मान्छेलाई कहाँसम्म पुर्याउँछ भन्ने उदाहरण पनि हामीहरूसँग छन् र त्यसको एक वर्ष त्यो युरोपियन युनियनबाट दिइएको प्रोग्राम असाध्यै इफेक्टिभ र प्रभावकारी भइसकेपछि उहाँहरू साह्रै खुसी हुनुभयो हाम्रो नेपाल मात्रै होइन नेपालभित्रका पीड़ित र त्यसबाट प्रभावित व्यक्तिहरू मात्रै भएन समाज मात्रै भएन कि फण्डिङ गर्ने आईएनजीओ पनि एकदमै खुसी भएर तपाईँहरूको मेहनत र यो परिश्रमले धेरै राम्रो असर गरेको धेरै सरकारी रिपोर्टमा यसले प्रभाव पारेको भनेर सिफारिस भएर हामी अलि प्रशंसित पनि भएको थियौँ त्यसरी हामीलाई चाहिँ युरोपियन युनियनले आईसीडीपीमा एजुकेशनमा फण्डिङ गर्यो त्यो बेला त्यसकै प्रभाव हो हाम्रो नौलो घुम्टीको सेवाको प्रभावले गर्दा र त्यसको चाहिँ क्वालिटीले गर्दा फण्डिङ पनि फण्डिङ पार्टनरहरू पनि खुसी भएर हामीसँग पार्टनरसिप गर्नुहुन्थ्यो त्यही विषय अन्तर्गत युएसएडले पनि गरेको थियो र त्यो पनि कन्टिन्यू थियो तर त्यसलाई चाहिँ नि कहिले साथसाथ कहिले 360 कहिले एपिक भनेर नामाकरण गरियो त्यसरी यो कार्यक्रम अहिले पनि छ बीचमा एकचोटि ट्रम्प अमेरिकामा ट्रम्पको आगमनपछि दोस्रो पटक आगमन भएपछि उहाँले एकछिन त्यसलाई बन्द गरिदिनु तर बन्द गरे पनि सायद अब संसारमा यसको असर त धेरै ठाउँमा छ हाम्रो देशमा मात्रै होइन त्यो त्यसलाई फेरि कन्टिन्यू अब यो एचआईभीमा क्षेत्रमा काम गरेका कन्ट्री अथवा संस्थाहरूको बजेट काटिनाले त ठ्याक्कै रोकियो सरकारले यसको यसलाई प्रशस्त बजेट दिने क्षमता थिएन अथवा छुट्याउने चलन थिएन यसले गर्दाखेरि यो कार्यक्रम अहिले पनि चलेको छ र हामीहरूले अहिले इटिक नेपाल परियोजना भनेर चालू छ, यो दोस्रो कार्यक्रम हो। अब तेस्रोमा झोलुङ्गे पुलको कार्यक्रम हाम्रो कास्की मनाङ दुईटा जिल्लामा यो कार्यक्रम पनि चलेको छ, स्विस सरकारबाट सहयोग भएको, तर हामी नेपाल सरकारबाटै पार्टनरसिप गरेर यो कास्की र मनाङमा हामीले झोलुङ्गे पुल पनि निर्माण गर्छौं गरेका छौं। त्यो परियोजना 15 चलेको हो, अहिले 11 भयो। त त्यो यसको दौरानमा 11 हामीले 73 झोलुङ्गे पुल निर्माण गरिसकेछौ। त्यसमध्ये पोखराभित्र अथवा महानगरपालिका या हाम्रो कास्की जिल्लाभित्र हामीले 17 गर्यौं, नगरपालिकाभित्रै 17, अन्नपूर्णमा 17, माछापुथेमा 8 र माघीमा 18 रूपमा 6 झोलुङ्गे पुलहरू कम्प्लिट भइसकेका छन्। अब यसरी हेर्दाखेरि एउटा संस्थाले झोलुङ्गे पुल यति धेरै मात्रामा निर्माण गरेको छ गर्नै नसकिने भन्ने होइन। यो कार्यक्रम पनि के हो भने सरकारकै अब यो पार्टनरसिपमा सहकार्यमा नौलो घुम्तीले अहिले 73 कम्प्लिट गरिसक्यो भने अब यसको सर्वेमा अथवा यसको निर्माणाधीनमा अझै पनि माझीमा 2 छन्, मनाङमा 2 छन्, सँगसँगै यसको चाहिँ सर्वे पनि भएको छ फेरि अर्को आगामी वर्षलाई। कास्कीमा 3, मनाङमा 3 सर्वे गरेर सकिएको पनि छ, सुरुवात भइसकेको छैन। एउटा संस्थाले यतिको काम पनि गर्न सक्छ भन्ने उदाहरण यो पनि एउटा प्रोग्रामले जनाउँछ। अब त्यस्तै चौथो नम्बरमा त हाम्रो सिटीआरै भइहाल्यो, त्यो कार्यक्रम चलि नै रहेछ। यसमध्येमा पनि सरकारले रिहेबिलिटेसन यस्ता यो बाटो बिराएको कुलतमा फँसेको लाई सेवा दिने भनेर यो धारापानी वडा नम्बर 5 भित्रमा त्यहाँ चाहिँ नि एउटा आवासीय उपचारको लागि भवन बनेको थियो सरकार गृह मन्त्रालयबाट, त्यो सञ्चालन हुन सकिरहेको थिएन। अब सरकारले नसकेपछि हामीले रिक्वेस्ट गर्यौं, हाम्रो चाहिँ संस्थामा धेरै किसिमको भिजिट र अनुगमन, त्यहाँ सोधपुछ, उसको सर्भिस सबै हेरेर 2-3 सिडिओ साहबहरूले हेर्नुभयो, गृह मन्त्रालयका सचिवज्यूहरूले हेर्नुभयो। हेर्दै जाँदा चक्रबहादुर बुढा सिडिओ साहब हुनुहुन्थ्यो सुदूरपश्चिमको, उहाँ गृह मन्त्री पनि हुनुभयो, पछि गृह सचिव पनि हुनुभयो र धेरै ठाउँमा जानुभयो, तर उहाँ सचिव भएर आउँदा एकैचोटि एलडिओ साहब र सिडिओ साहब गएर हामीले नै स्वागत गरेर उहाँहरूलाई त्यो बारेमा अवगत गरायौं, देखायौं, हेर्यौं, उहाँहरूले मूल्याङ्कन गर्नुभयो। अनि त्यसपछि होइन, अब पोखरामा धेरै यो क्षेत्रमा काम गर्न सक्ने संस्थामा मध्येको नौलो घुम्ती एउटा रहेछ, यसैसँग मिलेर काम गर्दा हुन्छ भनेर हामीले सहकार्यमा पुरुषको रिहेबिलिटेसन सेन्टर अथवा पुनस्थापना केन्द्र त्यहाँ छ र महिलाको सीता पाइलामा छ, महिला पनि छ। महिलामा आवासीय उपचार दिने अरू संस्था छैनन्। अब कास्कीमा त्यही एउटा नौलो घुम्तीले दिएको छ, त्यहाँ पनि अब फुल सिटमा उहाँहरू भर्ना हुनुभएको छ। हामीले देख्यौं 10 बालकदेखि बालिकादेखि 70-75 वर्षको महिला आमा समानको महिला यो लतमा फँसेपछि उहाँहरूलाई पनि यसको आवश्यकता छ भने पहिला डेरामा लिँदाखेरि यति दुःख पाइयो, पाइनै पाइने थिएन, भाडामा घरै पाइने थिएन, सटरै पाइने थिएन, कोठै पाइने थिएन, दिइहाल्नुभयो भने 2-3 महिनामा हामी निस्केर हिँडिहाल्नुपर्ने, तपाईँहरूले छोड्नुहोस् यस्तो काम गर्नु रहेछ भएन भनेर धेरै ठाउँबाट हामी समय नपुग्दै हाम्रो त्यहाँ सेवा दिन नपाउँदै हामीले लगटिन्थ्यो। तर अहिले चाहिँ धेरै जसोले बुझ्नु भएको छ किनभने धेरै माध्यम तपाईँहरूको यो मिडिया मार्फतै धेरै कुरा प्रसार प्रसार भएर धेरै यसबाट प्रभावित हुने पनि नहुने पनि अथवा यसको नजिक रहेर हेर्नेहरूलाई पनि यसको चाहिँ एजुकेसन भएको छ, यसको बारेमा जानकार छन्। विभिन्न कार्यक्रम मार्फत यो सामुदायिक प्रहरीबाट यो जिल्ला स्तरीय केन्द्रमा पनि यसको कार्यक्रम भइरहन्छ विकृतिको विरूद्धको बारेमा, यसले पनि यो अवेरनेसलाई सहयोग गरेकै छ।
1: यसरी लामो समयको अनुभव पहिला संस्था चलाउने कसरी भन्ने अझै पनि छ होइन, संस्थालाई अझै राम्रो प्रोजेक्ट ल्याउन पायो भनेर त्यहाँ लागि परेको म देख्छु। पूर्व अध्यक्ष भएर म त त्यहाँ यसो साधारण सभामा अधिवेशनमा मात्रै जानु हो भन्ने खालको देखिँदैन कि चासो तपाईँको नौलो घुम्तीप्रति देखिराखिन्छ। अहिले त झन् जिम्मेवारीको हिसाबले गण्डकी प्रदेशकै होइन गैर सरकारी संस्था महासंघ नेपालको चाहिँ अध्यक्ष हुनुहुन्छ, अहिले सामाजिक संस्थाहरूको अवस्था चाहिँ कस्तो रहेछ त्यहाँ बसेर नेतृत्व गरिरहँदा यो प्रदेशमा?
0: यो प्रदेशमा झन्झनै तपाईँको 600 भन्दा बढी संस्थाहरू क्रियाशील नै छन् 11 जिल्लामा। अब पहिला जुन एक दशक अगाडिदेखि अथवा 5-7 वर्ष अगाडि जति राम्रोसँग संस्थाहरूले काम गरे, संस्थाहरूले काम गर्ने भनेको यो सरकारको सहयोगी हातहरू नै हुन्। अब हामीले गैर सरकारी संस्था भनेको कस्तो हो भने तिनीहरू तलब लिएर बस्ने पनि होइन, त्यहाँको कर्मचारीले त तलब खाइने भए, तर कार्य समिति पूर्णत भोलिन्टियर रूपमा काम गर्ने हो, त्यहाँ भएका साथीहरू एउटा नागरिक संगठन पनि हो त्यो। अब नागरिकहरूको आवाज पनि यो क्षेत्रले यसको वकालत गर्छ, नागरिक समाजको आवाजलाई पनि वकालत गर्छ र सरकारसँग साझेदारी पनि गर्छ। सरकारले काहीँ यसको ध्यान पुर्याउन सकेन, सर्भिसमा कमजोरी भयो, हेर्नुपर्ने ठाउँमा हेरेन भने त्रुटि भयो, गलत भयो, बजेट पुगेन अथवा कुनै ठाउँमा यसले सहयोग गर्न सकेन, छुट्याएको बजेट पनि चाहिँ त्यहाँ फ्रिज हुने अवस्था आयो भने यसले खबरदारी गर्छ। यो संस्था त्यस्तो खालको एउटा संस्था पनि हो। अब हाम्रो देशमा त निजी क्षेत्रले पनि गरेको छ, संस्थाहरूले पनि गरेका छन्, यी सबै त सरकारको सहयोगी संस्थाहरू नै हुन्। तर सरकारले यसलाई राम्रोसँग अलिअलि भए पनि फन्डिङ गरिदिने, अनुगमन गरिदिने, कानूनहरू नियमहरू कानूनहरूलाई समय अनुकूल परिवर्तन गरिदिने, संशोधन गरिदिने हाम्रो माग त्यो हुन्थ्यो, भइरहेको छ, लडिरहेका छौं केन्द्रदेखि जिल्लासम्म, अझ स्थानीय तहमा पनि त्यो लडाईँ छँदैछ। तर अब हामीले साझेदारी गर्छौं, खबरदारी गर्छौं, होइन उहाँ पहरेदारी पनि हुन्छ कतिपय ठाउँमा, हामी कहीँ केही त्रुटि भयो ल है त्यहाँ यस्तो छ, यस्तो यस्तो अवस्था छ भनेर उहाँहरूलाई चाहिँ नि एउटा हेर्ने वाचडगको रूपमा पनि काम गरिरहेको छ सरकारको क्रियाकलापमा। तर फेरि सोचाइ कस्तो लाग्यो भने यसको सैद्धान्तिक हिसाबले यसरी हामी अगाडि बढ़िरहेछौ, सरकारलाई पनि थाहा छ, त्यति त हुँदा हुँदै पनि हामीले के पाइरहेका छैनौ भने तपाईँको 2034 कानून अहिलेसम्म संशोधन भएको छैन, हामी कहिलेको पञ्चायतको कालको शासन ऐनबाट शासित छौं, 2018 छ त्यो कानून अन्तर्गत उद्योग वाणिज्य संघहरू चलेका छन्, कम्पनीहरू छन्, यिनीहरू त्यो 18 शासन कानूनबाट शासित छन्। त्यस्तै 2049 पनि कानून छ, त्यो पनि परिवर्तन भएको छैन। यसरी हेर्दाखेरि सरकारले यसलाई ध्यान दिएको जस्तो लाग्दैन, ध्यान पुर्याएको जस्तो लाग्छ, ध्यान नदिएको त होइन, जानकार पनि छन्, ध्यान दिनुपर्छ भन्ने उहाँहरूलाई महसुस पनि छ, तर बजेट र यसको संरचना र कानून संशोधन गर्ने कुरामा यसलाई वास्ता गरिएको छैन। हामीले यही प्रदेश स्तरमा एक हप्ता लगाएर सामाजिक विकास ऐन ल्याउनुहोस्, यो 2034 चाहिँ कानूनलाई परिवर्तन गर्नु पर्यो, यसलाई नयाँ ल्याउनु पर्यो, यसलाई एउटा मूल्याङ्कन गर्नु पर्यो, सबै धार्मिक सांस्कृतिक सामाजिक संस्थाहरूलाई एकै ठाउँमा हालेर हेर्ने कामले बेठिक भयो। अब कतिपय गलत गर्नेहरूलाई सम्बन्धित ठाउँबाट कारवाही हुनुपर्छ, हामीले त्यो अनुगमनको समयमा जिल्ला विकास भन्ने थियो त्यति बेला जिल्ला समय छ अहिले त्यो उसँग र जिल्ला प्रशासन कार्यालयसँग मिलेर अनुगमन गर्दा कतिले गलत गरेको संस्थाहरूलाई बन्द पनि हामीले गर्यौं अब यसरी गर्दै जाँदा कानूनमा सुधार आउनु अति आवश्यक छ अहिले गणतन्त्र आइसक्यो अब यो प्रजातन्त्र बौद्धिक व्यवस्था प्रजातन्त्र लोकतन्त्र गणतन्त्र आइसक्दा पनि त्यो कानूनको परिवर्तन अहिलेसम्म हुन सकेको छैन र हाम्रा ड्राफ्ट हाम्रा ती विधेयकका मस्यौदाहरू घरभित्रै छन् उहाँ केन्द्रमा पनि मन्त्रालयको घरभित्र छन् अहिले त झन् हुँदाहुँदा सामाजिक समाज कल्याण परिषद नै अहिले भर्खरै ताजा रूपमा हिजो अस्ति खारेज हो तर त्यसको संरचना त्यसको विकल्प के हो यसको सट्टामा कानून यसरी परिवर्तन हुनुपर्छ यसको संरचना र यसले दिने डेलिभरी सर्भिस डेलिभरी यसरी दिनुपर्छ अनि सरकारलाई सहयोग हुन्छ भन्ने कुराको एउटा परिकल्पना नै नगरिकन संरचना नै नबनाइकन त्यसलाई खारिज गरियो यसले के जनाउँछ भने पूर्व तयारी भएर सचेत भएर त्यो संरचना र सेवाको क्षेत्र बन्द नहुने गरी गरेको भए राम्रो हुन्थ्यो अब यो सरकारलाई सरकारमा बसेकाहरूलाई हामी एक किसिमले हामी भई मान्छे हौ हामी त एकदम तल ग्रास रुटका मान्छे हौ अब ग्रास रुटले भनेको त्यहाँसम्म पुग्दो रहेन अब ग्रास रुट भन्ने हो भने केन्द्रीय पदाधिकारीहरू केन्द्रीय समिति पनि लडेको लडै छ त्यहाँ पनि पुगिसकेका छैन मस्यौदा उही गर्नभित्रै छ यहाँ पनि पहिलोचोटि प्रदेश सरकार गठन भयो हामीले पहिलैचोटि पेश गर्यौं मुख्यमन्त्रीजीले तपाईँको यो सामाजिक सेवा ऐनलाई मस्यौदालाई म पहिलो पटक नै टेबल गर्छु भन्नुभएको थियो त्यो टेबल हुने कुरा हामीले मस्यौदा तयार गरेर पठाऊ उहाँहरूले मन्त्रीलाई ल्याउनुहोस् भन्नुभयो अब त्यो मन्त्रीलाई हामीले पेश गरेर पनि दियौं तर अब संघको कानूनले त्यसलाई त्यहाँ बाजियो भने त्यो क्रियाशील हुन सक्दैन त्यो रद्द हुन्छ भनेर कानून मन्त्रालयबाट आएको अधिकृतबाट त्यसलाई रोक्ने काम भयो तर स्थानीय तहमा जुन स्थानीय सरकार छ उसले आफ्नो क्षेत्रमा आफ्नो अधिकारभित्र बसेर केही संस्थाहरूलाई खुकुलो गर्ने कानूनहरू अथवा निर्देशिकाहरू कार्यविधिहरू बनाएको छन् तर मुख्य संघबाटै त्यो खुला गरेर केन्द्रबाटै प्रदेश स्तरमा पनि राम्रो कानून बनाउन हामी प्रयास गरेका थियौं मन्त्रालयबाट आएर उहाँहरूले संघको मन्त्रालयबाट यहाँ आएर सात दिनसम्म हेर्दाखेरि यति धेरै मेहनत तपाईँहरूले गर्नुभएको छ यो मेहनत केन्द्रमा संघमा भइदिए कति राम्रो हुन्थ्यो त्यहाँ यति मेहनत हुँदैन भन्ने उहाँ अनुभव सुनाउनु भयो उहाँले अब त्यो देख्दाखेरि हामीलाई के लाग्छ भने हामीले धेरै मेहनत गरेका रहेछौँ भन्ने उहाँको मूल्याङ्कनबाट पनि थाहा हुन्छ
1: हजुर हजुर अहिले हामीले गरेको कामहरू जस्तै प्रदेशको विकासमा जनचेतनामा सशक्तिकरणमा होइन यत्तिकै अहिले महिला अधिकार यत्तिकै आएको त
0: होइन
1: लामो समयको निरन्तर प्रयासबाट होइन धेरै कार्यक्रमहरूबाट यो भएको तर त्यो कुरालाई हामीले बुझाउन नसकेको
0: बुझाउन सकिएन भन्नु पर्यो अब बुझाउन नसकेको भन्ने पनि हो तपाईँ फेरि यस्तो हो नि साँच्चै निन्द्रामा परेको मान्छेलाई उठाउनु र निधाएर बहाना गर्ने र सुत्ने मान्छेलाई उठाउनु त फरक छ नि भएको त्यो
1: अहिले मुख्य चुनौती चाहिँ के छ त
0: मुख्य चुनौती त देखिसक्यो अब अहिले त झन् हाम्रो देश चाहिँ नि एकदम यो अविकसितबाट अल्प विकसितमा जाने एउटा ग्रेट अपग्रेड हुने अवस्था थियो नि अब त्यो पनि रोकियो अब केही दुई वर्ष लगभग यसको कुरा हुँदैन यही वर्ष थियो त यसले के बनाइराखेको थियो भने हाम्रो संस्थाहरूको नागरिक समाजको अथवा यस्तै चाहिँ भनौँ न निजी क्षेत्रको सबैको प्रयासबाट यसलाई अपग्रेड गर्न सकिन्छ भन्ने एउटा आँकडा सरकारले बनाएको थियो यो लक्ष्य राखेको थियो तर अब यो बीचमा जसरी यो 23-24 भयो 23-24 आन्दोलन आयो अब यसले गर्दा धेरै कुराहरू पछाडि गयो र अहिले त कस्तो भइसक्यो भने फन्डिङ पार्टनरहरू अन्तर्राष्ट्रिय दात्री संस्थाहरू कोही अफ्रिका गए कोही कता गए बाहिर गए अब केही हाम्रो विदेश भित्रै भयो भने सुदूरपश्चिमतिर छन् कर्णालीतिर छन् होइन विशेष गरी अब यो काठमाडौँ पोखरा धरान भनौँ न विराटनगरतिरबाट बिस्तारै हाम्रो दुर्गम भनिएको अथवा चाहिँ कर्णाली प्रदेश कर्णालीको क्षेत्र सुदूरपश्चिमको क्षेत्रतिर विकट एरियातिर गएको छ र धेरै जसो अहिले फन्डिङ पार्टनरको अभावमा सरकारसँग भएको बजेटसँग सहकार्य गर्ने कुराबाट संस्थाहरू अलि बढी पीड़ित छन् या उनीहरूको भूमिका चाहिँ नि खुम्चिएको छ। बजेट छैन, बजेट नभएपछि त स्वतः खुम्चिने हो, कतिपय अब बन्द गर्ने स्थितिमा छन्। यसले गर्दा के बुझाउँछ भने अहिलेसम्म यो स्तरसम्म आउँदाखेरि जति जनचेतनाको अभियानलाई एउटा म्यासिभ रूपमा संस्थाहरूले अगाडि बढाएको थियो अब त्यो तहमा नबढ्न सक्छ, संस्थाको तर्फबाट योगदान नहोला। यदि स्थानीय तह र प्रदेश सरकारले यसलाई महसुस गर्यो भने फेरि यसले गति लिन्छ, तर लिनुपर्छ, यसै छोड्नु हुँदैन, किनभने गर्नुपर्छ, महसुस गर्नुपर्छ, बजेट छुट्याउनु पर्छ, पार्टनरसिप गर्नुपर्छ। त्यसो नगरिएसम्म हामीले जति यो उकासेको छौ नि अहिले स्तर उन्नति भएको छ, यसलाई स्तर उन्नति भन्छ, क्षमता अभिवृद्धि भन्छ, त्यसमा रास आउँछ कि?
1: हजुर, पक्कै पनि लामो समयदेखि भनौँ न सरकारले भन्दा पहिल्यै अब सरकारको एउटा मेकानिजम त होला, तर त्यो आवश्यक घटना घटिसकेपछि मात्र त्यो क्रियाशील हुन्छ कि हाम्रो देशमा। तर अहिले मनसुनको समय होइन, विपद पूर्व तयारीका कुराहरू सरकारी संस्थाले चाहिँ त्योभन्दा अगाडि नै बसेर छलफल गर्ने, के छ त हामीसँग क्षमता, राज्यलाई कसरी घजघचाउने भन्ने खालको तयारी पनि हुने गर्थ्यो विगतको वर्षमा, अहिले चाहिँ के भइरहेको?
0: होइन, त्यो भइराखेकै छ। सरकारले पनि यसलाई प्रतिकारी योजना भनेर वर्षै पछि यस्तो प्रतिकारी योजना पनि तयार गरेको हुन्छ, त्यो पनि संस्थाकै सहयोगमै हो, सहयोगमै हो। अब अहिले पनि तपाईँको विपद भयो भने, जस्तो विपद त धेरै किसिमको हुन्छ, कहिले बाढीको हुन्छ, कहिले पहिरोको हुन्छ, कहिले भूकम्पको हुन्छ, कहिले आगजनीको हुन्छ, यो यस्तो अवस्थामा संस्थाहरूले ठूलो योगदान गरेको रेकर्ड पनि छ। त्यसलाई अध्ययन गर्यो भने संस्थाको भूमिका ठूलो हुँदो रहेछ भन्ने कुरा 72 सालमा जब भूकम्प भयो कास्की जिल्लाले मात्रै झन्डै 10 करोड जिन्सी सहित हामीले बाहिर पठाउन सफल भएको जिल्ला हो, यो गर्दैनन् भन्न सकिन्न। त्यति बेला चाहिँ मैले नाम लिन चाहन्छु, अहिले दिनेश थपलिया हुनुहुन्थ्यो प्रशासकीय, उहाँ क्षेत्रीय प्रशासक हुनुहुन्थ्यो। अब उहाँको बेला उहाँ पनि एकदम सक्रिय पोजिटिभ मान्छे, उहाँ कतिपय नेतृत्वमा एउटा पोजिटिभ धारणा हुनु पनि एउटा ठूलै उपलब्धि मान्नुपर्छ कि?
1: त्यो शक्ति नै
0: रहेछ,
1: त्यो शक्ति संस्थालाई
0: शक्ति नै दिने हो, एउटा ऊर्जाशील हुन्छ नि मान्छे, केही गर्नु पर्दैन, त्यहाँ कुनै दिने पनि पर्दैन, कुनै चाहिँ भोजभतेर गर्नु पर्दैन, कुनै सँगै बसेर खानु पनि पर्दैन, एउटा सकारात्मक सोच र विचार दिइदियो भने मात्रै पनि त्यति सक्रिय हुने रहेछ भन्ने उदाहरण मैले त्यति बेला पेश गर्न चाहन्छु, उहाँको नाम लिएको। अब हामी त्यति बेला एकदमै अप्ठ्यारोमा थियौं नि, कसरी जाने भनेर धेरै संस्थाहरू, हामी रेडक्रस यहाँ छ, धेरै संस्थाहरू मिलेर यति धेरै राहत संकलन भयो, यति धेरै हामीले बाहिर पठाउन सक्यौं र हामी पुरस्कृत भयौं। केन्द्रीय अधिवेशनमा कास्की जिल्लालाई सम्झेर नेपालभरिबाट भूकम्पको समयमा यो विपदमा उद्धार गर्न एक नम्बरमा आउने कास्की जिल्ला थियो र प्रशंसा पत्र हामीले पाएका थियौं। नेपाल सरकार दिनुपर्थ्यो, तर हामीलाई गैसोसो महासंघ नेपालले दिएको थियो। यसरी हेर्दा यो अध्ययन, यो शिक्षाले हामीलाई के देखाउँछ भने संस्थाहरूले कुनै पनि खालको विपत्ति आएको बेला सहयोग गर्न सक्छ भन्ने प्रमाण हो।
1: ती प्रमाणहरू जीवितै छन्,
0: जीवितै छन्।
1: तर पनि अहिले यति बेला चाहिँ सरकार र नागरिक समाज बीचको सम्बन्ध अलिकति कमजोर भएको हो कि भन्ने खालको देखिन्छ। अहिले हामी संचार क्षेत्र र सरकारसँगको सम्बन्ध पनि त्यस्तै जस्तो भइरहेको छ होइन। यी संचार माध्यमले आम नागरिकलाई कसरी सुसूचित गरेका छन् भन्ने कुराको अध्ययन कम भयो अथवा त्यो बुझाइ हामीले पनि पुर्याउन सकेनौ होला, त्यो आफ्नो ठाउँमा छ। अब हामी सरकार र नागरिक समाज बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउन चाहिँ तपाईँको सुझाव के छ?
0: मेरो तर्फबाट भन्नुपर्दा अब सबै मैले भनेका कुराहरू गलत पनि केही गलत पनि हुन सक्छ। अब यो क्षेत्रलाई अलि सशक्त ढंगले अगाडि बढ़ाउनको लागि सरकारले केही मात्रामा के पूरा रूपमा नसके पनि केही मात्रामा जस्तै बालबालिका महिला अपाङ्गता होइन त्यस्तै जन तेस्रो लिङ्गी अथवा थर्ड जेन्डर्स भनेर भनिन्छ उहाँहरूको क्षेत्रमा युवाहरूको क्षेत्रमा यो अलि लगानी गर्नुपर्छ, केही रकम छुट्याउनुपर्छ। छुट्याएर उसलाई त्यो क्षेत्रमा काम गर्ने विशेष गरी कुन कुन क्षेत्रमा कुन कुन संस्थाले विशेषज्ञता पाएको छ हासिल गरेका छन् अथवा त्यही क्षेत्रलाई चाहिँ नि दखल भएर एकदम पोख्त भएर काम गरिरहेको छन् उनीहरूको सेवा प्रभावकारी छ गुणस्तरीय छ भनेर छानेर पार्टनरशिप गरेर काममा लगाउने हो भने सरकारले अहिले त्यो गर्न जरूरी छ। अहिले त के छ भने संस्था आयो भने अनुहार हेरेर गर्नुहुन्छ, त्यो त गलत छ, 100% गलत छ। अनुहार हेर्ने होइन, उनीहरूको सेवा उनीहरूको चाहिँ सुशासन पारदर्शिता सिस्टम हेरेर गर्नु पर्यो। अनि कुन विषयमा ऊ पारङ्गत हो यो संस्था त्यही संस्थालाई जिम्मा लिएर दिएर ल तपाईँहरूसँग म्यान पावर छ तपाईँहरूसँग सिप छ तपाईँहरूले यत्रो क्षेत्र यत्रो लामो समय यो क्षेत्रमा काम गर्नु हो अब हामीसँग बजेट छ तपाईँहरूसँग भएको बजेट पनि सँगै राखेर म्युचुअल फण्ड खडा गरेर यो सेवालाई प्रभावकारी रूपले अगाडि बढाउनुहोस् भन्ने कुरा सरकारबाट आउनुपर्छ र संस्थाले चाहिँ त्यो क्षेत्रमा काम गर्न स्थानीय सरकारसँग र प्रदेश सरकारसँग उहाँहरू त्यहाँ पुग्नुपर्छ टेबल टक गर्नु पर्यो छलफल गर्नु पर्यो कुन क्षेत्रमा जाने सरकारलाई चाहिँ हाम्रो आवश्यकता हो त्यसको पहिचान हुनु पर्यो अनि नीति निर्माणहरू नीति बनेको छैन नीति बनाउनु पर्यो कानून बनेको छैन कानून बनाउनु पर्यो संरचना छैन संरचना बनाउनु पर्यो। अब यसो हेर्दा कानून पनि प्रशस्त छ अहिले मौलिक अधिकारको कुरा गर्दाखेरि एक किसिमले महत्वाकांक्षी मौलिक अधिकारको प्रदान गरेको छ हाम्रो संविधानले महत्वाकांक्षी भन्छु म कसरी महत्वाकांक्षी हुन्छ भने त्यसलाई बजेट पुर्याउनु पनि सक्दैन संरचना खडा गर्नु पनि सक्दैन र सेवा दिन सकेको छैन कार्यान्वयन हुन सकेको छैन कि अनि कार्यान्वयन गर्न सकिँदैन र दस्तावेजमा मात्रै लेखेर राखिन्छ भने त्यसले काम गर्छ गर्दैन नि कानून गएर आफै काम गर्नु त होइन त्यहाँ त मानिस चाहिने होला विज्ञ चाहिने होला कर्मचारी चाहिने होला त्यस कर्मचारी चलाउने सिस्टम चाहिने होला नियम कानून कार्यविधि निर्देशिका के चाहिने के चाहिन्छ चाहिन्छ नि ती सबै चाहिँ अब अहिले देख्दा कानूनका कुरा गर्यो भने पनि कानूनमा कुनै कमजोर छैन भन्ने महसुस हुन्छ हामीलाई संविधानले सबै कुराको अधिकार प्राप्त प्रदान गरेको छ भन्छौँ हामी अकारण त्यही गरिरहेछौँ मिडियाले पनि रातो दिन यो अधिकार छ यो किन भएन यो अधिकारभित्र तपाईँहरू के गरिरहनु भएको छ भन्ने कुरा सोधनीय हुन्छ खोजनीय हुन्छ अझ खोज पत्रकारको पनि आवश्यकता छ अनि मिडियाका साथीहरूलाई पनि अहिले मिडिया चलाउनको लागि त उहाँले दुःखकै साथ आधा पेट खाएर मिडिया चलाइरहनु भएको छ मैले बुझ्दाखेरि अब त्यो मिडियाका साथीहरूलाई पनि यो सरकारसँग साझेदारी गरेरै सरकारले अब यो अवेरनेसको कार्यक्रम सधैँ चाहिने रहेछ कन्टिन्यू रूपमा चाहिने रहेछ यसलाई एकचोटि पिक पोइन्टमा लगेर पूरा भयो भन्ने होइन त्यो अवेरनेस जहिले पनि हामीले चाहिन्छ त्यसकारण मिडियाको भूमिका पनि कमजोर छैन आवश्यक छ सरकारलाई त्यहाँ पनि सरकारले ध्यान दिएको छैन चाहिने मात्रामा ध्यान दिएको छैन अब हामी चौथो अङ्ग भन्छौं पत्रकार जगतलाई तर चौथो अङ्गको चाहिँ नि व्यवहार सरकारबाट भएकै छैन. कतिपय ठाउँमा कानूनको अभाव छ होइन, कतिपय ठाउँमा कानूनलाई संशोधन गर्ने कुराहरू छन्. अब त्यहाँ पनि ध्यान पुगेको छैन अथवा त्यहाँ एक किसिमको ढिला सुस्ती भइरहेछ के भन्दा छोटकरीमा भन्दा कन्जुसै भइरहेछ. यो भन्न त्यति लगाउनु पर्ने विषय हो जस्तो मलाई लाग्दैन. कन्जुसै गर्न आवश्यक छैन. किन कन्जुसै गर्ने? सेवा दिने कुरामा र कानून बनाएर पार्टनरसिप गरेर त तपाईँहरूले हामी अनुगमन गर्छौँ. हामीसँग प्रशस्त म्यान पावर छैन, स्किलफुल म्यान पावर पनि छैन. त्यो संरचना हामीले गठन गर्छौँ तर यो संरचनामा के कसरी यो संरचनालाई प्रभावकारी बनाउन सकिन्छ र कार्यान्वयन हुन्छ भन्ने कुराको चासो दुवैतर्फबाट तिनैतर्फ निजी क्षेत्रले लिनुपर्छ, संस्था नागरिक समाजले पनि लिनुपर्छ, विशेष गरी सरकारले पनि यसलाई ध्यान दिनुपर्छ. त्यो भयो भने मात्रै अगाडि बढ्छ. भएका संरचना र ती नियम कानूनले पनि काम गर्छन्. अब संरचना छैन, बजेट छैन, म्यान पावर छैन, कानूनमा र कार्यविधिमा निर्देशिका तयार छ, स्थानीय तहमा नि कानून छ, बजेट छैन, म्यान पावर छैन, होइन, प्रदेशमा नि कानून छ, कानून उहाँहरूले बनाउनु भएको छ आफ्नो चाहिँ सीमित क्षेत्रमा भए पनि उहाँहरूलाई हाम्रो अधिकार पुगेन भन्नुभएकै छ. त्यहाँ संघ सरकारसँग उहाँको बार्गेनिङ चलिरहेछ. तापनि अब कन्जुसियन धेरै कारणले हुनसक्छ संघमा पनि. अब यो पूर्वदेखि पश्चिमसम्म र हिमालदेखि तराईसम्मका भागलाई हेर्दा खास खास नागरिकले दैनिक रूपमा सेवा पाउने कुरामा उनीहरूलाई फेसिलिटेट गर्न, संस्थाहरूलाई फेसिलिटेट गर्न, अनुगमन गर्न, सहयोग गर्न, पैसो मिसाउन र उनीहरूसँग सहकार्य गर्न किन कन्जुसियन गर्नु पर्यो? आवश्यकै छैन.
1: हामी कार्यक्रमको अन्त्यमा छौँ. अन्त्यमा केही भन्नुहुन्छ?
0: अन्त्यमा छौँ.
1: समयको अर्को पत्तै हुँदैन.
0: अब यही छ, अब भर्खरै अब धेरै चर्चा भयो, केही कुराहरू गलत पनि भए कि अब पुगेन होला, ध्यान पुगेन होला, अरूको समयमा हामी बसेर छलफल गरौँला. अहिले खासै म अलिक व्यस्तै छु. यही यही तत्कालै फेरि अहिलेको कार्य समितिले अब नौलघुम्टीको यो शिलालेख र 25औं वार्षिक उत्सव मनाउने क्रममा र त्यो क्षेत्रलाई अलि यही वर्ष आगामी वर्षको भित्र सक्नुपर्छ भनेर मेरै संयोजकत्वमा एउटा समिति गठन गर्नुभएको छ. त्यसको पनि जिम्मेवारी छ, त्यसैमा पनि म व्यस्त छु. अब संस्थाहरू जुन प्रदेश स्तरीय छ, अहिले यो प्रोफाइलको कुराहरूले गर्दा म व्यस्त छु. हाम्रा जिल्लाका साथीहरू पनि कस्तो गर्नुहुन्छ भने चाहिएको बेला डाटा खोज्ने, चाहिएको बेला सम्पर्कमा जाने मात्रै होइन, उहाँहरूलाई निरन्तर रूपमा सम्पर्क कम्युनिकेसन भइ नै रहनुपर्छ भन्ने मेरो यो कार्यक्रम मार्फत उहाँहरूलाई यो पनि सुझाव सल्लाह दिन चाहन्छु र सहयोग हुन्छ त्यसबाट. जहिले पनि कम्युनिकेसन भनेको यति इम्पोर्टेन्ट रहेछ, त्यो कम्युनिकेसनले मान्छेलाई जागृत पनि गराउँछ, सचेत पनि गराउँछ, अवेरनेस पनि गराउँछ, तिनटै कुरा गराउँछ. त्यसो भएको हुनाले हामीले बारम्बार कम्युनिकेसनमा रहिरहनु पर्ने, गरिरहनु पर्ने, मिडियासँग पनि हामी चाहिँ नि बारम्बार चाहिँ नि सहकार्य गर्नुपर्ने, हरेक क्षेत्रमा त्यो टिभी होला, पत्र पत्रिका होला, रेडियो होला, जसरी अहिले यो रेडियो सफलतासँग हामी म बसेर काम कुराहरू गरिरहे, यही कार्यक्रम सुनिरहेका साथीहरूले पनि महसुस गर्नुभयो होला कि कम्युनिकेसन असाध्यै समाजको लागि, नागरिक समाजको लागि, अब बालबालिका महिलाहरूको लागि एकदमै इम्पोर्टेन्ट छ. सधैँ रेडियो सुनिरहने, सधैँ टिभी मात्रै हेरिरहनेले पुग्दैन. अहिलेको समयमा मोबाइलमा हातमा मोबाइल छ, त्यो कम्युनिकेसनको साधन हातमा लिएर अहिले के छ भने धेरैजसो टिकटकमा व्यस्त छ धेरै चाहिँ क्षेत्रका मान्छेहरू होला. त्यो एउटा रमाइलो पनि साधन हो, होइन, आफू मनोरञ्जनको साधन पनि होला. तर त्यसबाट मनोरञ्जनको साथसाथै आफ्नो उमेर समूह हेरेर त्यसलाई कसरी प्रयोग गर्ने, अहिले डिजिटलाइजेसनले गर्दा यो डिजिटल को कारणले, मोबाइलको कारणले यसबाट मान्छे चाहिँ नि पीडित छ। धेरै ठाउँमा यसलाई चाहिँ नि सकारात्मक प्रभाव पार्नुभन्दा नकारात्मक प्रभावबाट मान्छे पीडित छ। कसैको चाहिँ बीचैमा लभ हुने, धेरै कुरा झुट हुने, अनि उनीहरूको जीवनमा परिवर्तन आउने, घर छोडिने, डिभोर्स हुने, लभ हुने, बिहा हुने, उमेर नपुग्दै बिहा हुने, एकले आपसलाई बुझ्न नपाउने, फेसबुक टिकटक सञ्जालहरूको चाहिँ न्युजमा उनीहरू विश्वास बढी गर्ने, अनि आफ्नो पढाइ, आफ्नो जिन्दगी, आफ्नो परिवार, आफ्नो बुवा आमाको बाट एउटा मोबाइलको चाहिँ सञ्जालको समाचारमा त्यो सूचनामा आधारित भएर अब आफूलाई चाहिने कुरा त लिन एकदम जरुरत छ। त्यहाँबाट धेरै अध्ययन पनि गरेका छन्, सूचना लिएका छन्, नयाँ कुरा थाहा पाएको छन्। अब हामी भन्दा हाम्रा छोराछोरी नाति नातिनाहरू के छन् भने त्यो मोबाइलबाट धेरै कुरा उनीहरूले ज्ञान हासिल गरेको हुन्छन्। त्यसको भन्दा बढी त त्यसको दुरुपयोग भयो, त्यसकारण बाल बालिकामा, महिलामा, युवाहरूमा त्यसको प्रभाव, बुढा इभन अब ज्येष्ठ नागरिकहरूमा पनि यसको प्रभाव छ। त्यो डिजिटलाइजेसनको चाहिँ एउटा संसारमा पुग्दाखेरि यसको नकारात्मक प्रभावबाट जोगाउन र जोगिनु पर्ने आवश्यकता छ। त्यसमा धेरै हिंसात्मक कुराहरू भएका छन्, यो मैले अन्तिममा भन्न चाहे। धन्यवाद यो यति संवाद गर्नु पाएकोमा दुर्गा बहिनीलाई र गोविन्द भाइलाई र यो रेडियो सफलता 103.4 मेगाहर्ज परिवारलाई हार्दिक धन्यवाद आभार व्यक्त गर्दै म पनि बिदा हुन्छु।
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि। जुन सेक्टरमा आफ्नो विज्ञता छ त्यो क्षेत्रमा लामो समयदेखि लागि पर्यो भने, निरन्तरता दियो भने जिम्मेवारी चाहिँ आइराख्छन्। त्यस्तै जिम्मेवारी चाहिँ संस्था नेतृत्व त छँदैछ। आफू संस्थापक भएर काम गरेको संस्था आज 25 वर्ष पुग्दाखेरि पनि फेरि उहाँलाई नै जिम्मेवारी रह्यो, यो गर्नुपर्छ भन्ने खालको जिम्मेवारी आउनु सानो कुरा होइन। त्यस कारण पनि हामीले गरिरहेका जुन काम छौं, हामी जुन क्षेत्रमा छौं, त्यसमा निरन्तरता दिन चाहिँ जरुरी छ। कहिलेकाहीँ हामी निरन्तरता दिँदैनौ, अलिक सेलाउँछौं, अनि त्यसपछि हामीलाई खै कसैले पुस्दैनन्, सम्झिँदैनन् भन्ने खालका गुनासा पनि गर्छौ। गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष, नौरो घुम्ती नेपालका संस्थापक, पूर्व अध्यक्ष, सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व पदमराज पहाडीसँग आज हामीले छलफल गर्यौं। यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि नयाँ अतिथिसहित नयाँ विषयवस्तु लिएर आउने नै छौं। त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन। Thank you.

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807156 9557325575।
6: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट शप
2: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
8: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
8: खै के गर्ने रहने दिदी?
9: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855582855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क।
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 9846059581,
5: 9116715475।
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
8: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
9: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 कर्स्याङ चोक। फोन नम्बर 0615746068। मोबाइल नम्बर 9856028104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
10: Sofalda Studio Time
11: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103 थुप्लो 4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्य वस्तुका कारण वर्षिनी 60 लाख बहरामा मानिस बिरामी। बाढ़ीले अवरूद्ध खोटाङको दिक्केल चेखुवा भन्जाङ सड़क सञ्चालन। परराष्ट्र मन्त्री खनाल र जयशंकर बीच द्विपक्षीय वार्ता, विभिन्न 3 वटा निर्णय। रेसियाली खेलकुद छनौटको फाइनलमा पुग्न नेपालले आज ओमनसँग खेल्दै। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब 4,20,000 जनाको ज्यान जाने गरेको छ। यस सन्दर्भमा सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना वृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न भागमा विविध कार्यक्रम गरेका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जुन 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रबन्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एएफओले संयुक्त रूपमा गर्दै आएका छन्। पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्य वस्तुमा पहुँच मानव जीवन स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ। दूषित खाना वा पानी मार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, अरजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन्। यस्ता जोखिमहरू प्राय नाङ्गो आँखाले नदेख्ने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ। बाढ़ीका कारण अवरूद्ध भएको खोटाङको दिक्तेल चेखुवा भन्जाङ सड़क सञ्चालनमा आएको छ। दिक्तेल रूपाकोट मजुवा भगडी नगरपालिका 8 बुवाको कङ्ग आएको बाढ़ीले सड़क अवरूद्ध भएको थियो। मन्तेपारी लोकमार्गमा पर्ने दिक्तेल चेखुवा भन्जाङ सड़कमा अस्ति शुक्रबार वर्षापछि बाढ़ी आएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा हिजो द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार, सीमापार, सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्धमा विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। दुई देशका मन्त्रीले नेपाल भारत सम्बन्धको समग्र अवस्थाबारे समीक्षा गर्दै दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न तहबाट निर्माण गर्ने भएको छ। देशको पहाड़ी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको छ। पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर देशको तराई क्षेत्रमा पनि तातो हावा चलेको छ। तातो हावाले अत्याधिक गर्मी बढ्ने महाशाखाले जनाएको छ। एसियाली खेलकुद क्रिकेट छनौट अन्तर्गत पहिलो सेमी फाइनलमा नेपालले आज ओमनसँग खेलेछ। सिंगापुरमा चलिरहेको प्रतियोगितामा नेपाल र ओमन बीचको खेल नेपाली समयअनुसार 7:30 बजे शुरू भएको छ। समूह एकको विजेताका रूपमा सेमी फाइनल पुगेको नेपालले समूह बीको उपविजेता ओमनसँग खेलेको हो। यता साफ महिला च्याम्पियनशीप 2026 उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको फाइनलमा भारतले बंगलादेशलाई 3-1 गोल अन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै भारतले साफ महिला प्रतियोगितामा 6 पटक उपाधि जित्न सफल भएको हो। भारतको जितमा सनिफ र प्यारी छाछा र लिन्डा कुमारले 1-1 गोल गरेका छन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर संगालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्य वस्तुका कारण वर्षेनी 60 करोड़ मानिस बिरामी। पार्टीले अवरूद्ध खोटाङको दिक्तेल चेखा भन्जाङ सड़क सञ्चालनमा परराष्ट्र मन्त्री खनाल र जयशंकर बीच द्विपक्षीय वार्ता, विभिन्न 3 तहको निर्णय। र एसियाली खेलकुद छनौटको फाइनलमा आज नेपाल र ओमन खेलिराख्दै रेडियो सफलतालाई तयार पारेको बिहान 9 बजेको खबर संगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइन मार्फत सुन्न सक्नुहुनेछ। हाम्रो अर्को संचार बुलेटिन बेलुकी 6 बजे खबर संगाल आउनेछ। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz
5: सुन्न मन लायो।
6: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
7: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
5: सम्पर्क
7: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
8: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793 97659 50960। दोस्ती टु मिट स्टप।
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
7: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530500, 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा ताज चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
6: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स, डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
7: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 9 4 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी

0: टी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 कर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636 98560-2325 98086-35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251-27014।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560-28104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भुने भयो।
9: हाम्रो वन हाम्रो धन, डरलो बाटो जोगाउन गरौ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
12: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
11: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
12: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
11: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।

0: नमस्कार, हम छोगी गाले सबै सुनि हुनुहुन्छ। ले सफलता सुन्न मन लाग्यो।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: ए दाई, एक्लै पो बस्नु भएको रहेछ? खोइ त छोरा छोरी?
1: छोरा स्कुल गएको छ, छोरी चाहिँ बाख्रा चराउँदै त होली।
2: सावधान, छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
0: जनहितका लागि रेडियो सफलता 103.4।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाउ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061-57-9-15
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
9: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाऊ
7: पोखरा 2 बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98166-15475
10: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न।

0: चिन्ता सबै हट्छ नि।
1: जापानीज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
2: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060।
3: सफलता स्टूडियो टाइम।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0615447737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642, 9860401081।
7: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
8: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनलाल मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846602127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
15: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
14: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
16: कन्ट्याक्ट 0615530508 0615898488।
14: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0161-35-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0161-55071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डाक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटो को लागि फोर व्हील को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099 9828842020। गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 98560 र 98038 2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1575।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन।

0: छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-89।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-63-2, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615553050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै।
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल, अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे।
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु।
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 98067-81-234, 97050-77-123, व्हाट्सएप नम्बर 98011-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: एरियामै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5259-04। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
10: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
12: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।
7: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
8: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
7: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
9: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
8: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
7: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
10: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
7: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
10: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
7: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
10: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
7: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9556011 86 9546035111 सम्पर्क नम्बर फेरि एकपटक 9546035111
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
11: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
11: सचेत बनाऊ
12: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
5: फोन नम्बर 061-587-915।
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: यामा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742-25, 98560-2140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरापाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9821270014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166715475।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-547-37, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनुहो।
3: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
4: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
5: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
4: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छिउ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
7: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको डिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज डिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9825127014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुनै नहुनी होइन कि सफा गरे भइहाल्यो नि
1: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-5530-71, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011

0: ने 99 98 84 20 20 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9161575475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराहाट कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123। व्हाट्सएप नम्बर 9801177123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
9: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826608।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0165707636 9856320325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: हेलो,
4: हजुर सधैँ कस्तो छ हजुरलाई?
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: उहाँले कवच विदेश जाने सोचिसके।
1: सुख दुख त्यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुत्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
12: मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ, स्वच्छ पानी सबैको पहुँच।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852067793, 9759605960। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615537904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811 62 983 9855 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560-2325 98086-35480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपीटीभी डिजिटल टीभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615530500 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: किन आँखा मिचेको मिचै गरेको
10: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
9: धेरै समय मोबाइल चलाएपछि क्या
10: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड।

0: अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: म डाक्टर चिदघन चैतन्य यहाँहरूले सुनिरहनु भएको छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्नमा लायो।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको 3 दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनु नै वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ, इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्। तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
2: दुर्लभं त्रयमेव तद्दैवानुग्रहकारकं मनुष्यत्वं मुमुक्षुत्वं महापुरुष सम्भवः आदि जगद्गुरु शंकराचार्य। तीन कृपा छन् भगवान का, तीन कृपा। एक पहिलो नै बताए मनुष्यत्वम, मनुष्य देह प्राप्त हुनु भगवान को अपार कृपा।

किन? किनकि यसैमा लक्ष्य प्राप्ति हुन्छ। अब मुमुक्षुत्व महापुरुष इत्यादि यसको व्याख्याहरू कुनै दिन गरौँला। त सबले एक साथ बताए मानव देह महत्वपूर्ण छ, तिम्रो लक्ष्यको साधन यही हो। त यो मानव देहमा विचार गर्नुपर्ने एक कुरा छ, विषय छ, त्यो हो यो मानव देह मानै लक्ष्य प्राप्ति हुन सक्छ ठिक, तर यो मानव देह हामीसँग कति रहन्छ यसको कुनै ग्यारेन्टी छैन, कुनै ग्यारेन्टी छैन। कुनै पनि बेला यो मानव देह हामीबाट खोसिन सक्छ, एक खतरा छ। अब यसमा विचार गर्नु छ, यसको महत्व बुझ्नलाई। दुर्लभो मानुषो देहो देहिनां क्षणभङ्गुरः तत्रापि दुर्लभं मन्ये वैकुंठ प्रिय दर्शनम्। भागवत 11 स्कंद को 2 अध्याय को 29 श्लोक में बताइयो कि यो मानव देह क्षण भंगुर छ, कुनै पनि बेला हामीबाट खोसिन सक्छ, कुनै सर्टिफिकेट छैन। कतिपय व्यक्तिहरू यदि कुनै महात्माको कृपाले यो बुझिहाले तत्त्व ज्ञान भने पनि यो संसार नश्वर छ, हामीले खोजेको वास्तविक सुख यसमा छैन, यो बुझिहाले पनि उधारो गर्छन्। उधारो, अरे गरूंला, अहिले त उमेरै के भएको छ, पछि गरूंला। त हेर्नुहोस्, वेद शास्त्र भन्छन् क्षण भङ्गुर छ, कुनै सर्टिफिकेट लिएर आएको छैन कसैले कि भाइ 60 वर्ष बाद छ, 80 वर्ष बाद छ। सबले देखेका छन्, हर उमेरका व्यक्ति संसार छोडेर जाँदैछन्, हर उमेरका। या सम्बन्ध कि कतिपय शरीरधारी मनुष्य देहधारी जीवात्मा त आमाको पेटमै प्राण त्यागेर जन्म लिन्छ, त यो खतरा मानव देहमा छ। आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। एक कवि, एक प्रख्यात कवि लेखनाथ पौडेलले क्या सुन्दर लेखे यसलाई कि मिति पुगेपछि जुन सुके अवस्थाको होस् जो कोही होस् सब जानै पर्छ। त्यो छ यसमा, यो शरीरमा खतरा। त यो क्षणभङ्गुरतालाई ध्यानमा राखेर, कुनै पनि बेला आउन सक्ने मृत्युलाई ध्यानमा राखेर हाम्रो जुन लक्ष्य हो सुख प्राप्ति, त्यसमा हामीलाई प्रयत्न गर्नु छ। हाम्रो इतिहासमा विदेह, जनक, जनक राजा इत्यादि भए, ती सबले यही प्रकारले जीवन बिताए, हर समय मृत्युलाई याद गरेर। तपाईँहरू तमाम सुन्नुहुन्छ भागवत पुराण इत्यादि, त्यसमा परीक्षित एक सप्ताहमा उनले आफ्नो परम चरम लक्ष्य प्राप्त गरे, या सम्बन्धी पापात्मा धुन्धकारीले प्राप्त गर्यो। तर तपाईँहरूले कति पटक भागवत सुन्नुभयो, किन प्राप्त गर्नु भएन? किन? किनकि तपाईँहरूले केवल कान पवित्र गर्नुभयो। परीक्षितले जस्तो मृत्युलाई याद गरेर प्रेत योनिको कष्ट जुन धुन्धकारीले अनुभव गरिराख्यो, त्यसबाट मुक्ति हेतु जुन उसको चिन्तन थियो, त्यस्तो तपाईँहरूको बनेन। त्यसैले केवल सुन्नुभयो, उडाइदिनुभयो, लाभ जिरो। सम्झिनुहुन्छ मरेपछि त्यो प्राप्त होला? अरे यो सब भ्रम हो। त यो क्षणभङ्गुर जीवनलाई याद गरेर

राधा गोविंद गीत कुन क्षण काल ले लैजान्छ मलाई अहिले तुरंत लक्ष्य प्राप्त गर्नु छ यो चीजलाई याद गर्नुहोस् फॉर व्हाट इज योर लाइफ इट इज इवन अ वेपर दैट अपीयर्स फॉर अ लिटिल टाइम एंड देन वैनिश अवे बाइबल पनि भन्छ बाप समान छ बाप समान तिम्रो जीवन कुनै पनि बेला बिलाउन सक्छ क्षणभङ्गुर छ

सब जग जरत देखिके भये कबीर उदास। एक दिन ये हड्डी और जुन छन हमरा शरीर का काठ समान दाउरा समान जलने छन। यो जुन तपेरु अनेक प्रकार को शैम्पू क्रीम इत्यादि द्वारा सजाई रहनु भएको यो कपाल छ केश घास समान जलने छ। सब जगत एक दिन जलने छ। ये सब देखेर कबीरदास जी उदास भए। संत कबीरदास सबले देख्छन् आफन्तलाई लगेर जलाउन जेलमा, तर जब संसारतिर आउँछन् त त्यो चीजलाई भुल्छन्, याद गर्दैनन्। त्यसैले उदास भए कबीरदास जी। एक दिन ऐसा होएगी, एक दिन यस्तो आउँछ फेरि कबीरदास भन्छन् कि राजा होस् रानी होस् रंक होस् चाहे कोही होस् सबले संसार छोड्नु पर्छ। सावधान हो, कबीरदासले तमाम ठाउँमा उल्लेख गरे। त हेर्नुहोस् यो क्षण भङ्गुरतालाई ध्यानमा राखेर मृत्यु अवश्यम भावी छ यो कुरालाई याद गरेर हाम्रो लक्ष्यमा लाग्नु छ। निश्चित छ तीन पर्सनालिटी, गीता ज्ञानी अर्जुन, अभिमन्यु का पिता परब्रह्म श्री कृष्ण भगवान अभिमन्यु का मामा, लगन गाँठो जुराउने अभिमन्यु को भगवान का अवतार वेदव्यास, तीन पर्सनालिटी उपस्थित थिए। तर अभिमन्युले मर्नु पर्यो, कसैले बचाउन सकेनन्, स्वयं भगवान महापुरुषले पनि। ललाट लिखिताम्रेखा परिमाष्टुम न शक्यते, कसैले तार्न सक्दैन। तयो हेर्नुहोस् पराकाष्ठा क्षण भङ्गुरताको, यसलाई ध्यानमा राखेर रा, हामीलाई आफ्नो लक्ष्य प्राप्तिमा लाग्नु छ। ठिक त अहिलेसम्मको प्रवचनबाट यहाँहरूले के बुझ्नुभयो कि प्रयोजन बिना कोही पनि केही कार्य गर्दैनन्, चाहे त्यो जीवात्मा चाहे महात्मा चाहे परमात्मा, सब कार्य गर्दछन् र सबको कार्यको पछाडिको एक उद्देश्य सुख प्राप्ति। र सुख दुई प्रकारको, एक नश्वर एक शाश्वत सुख छ। शरीरको निमित्त यो नश्वर संसारको उपयोग, तर वास्तविक सुख आत्माको निमित्त। आत्मा शाश्वत सुख चाहन्छ जुन सधैँ प्राप्त होस्, कहिले वियोग नहोस्, प्रतिक्षण बढ्दै रहोस् त्यो सुख। त्यो सुख प्राप्ति हेतु हामीसँग के साधन छ? फेरि मैले तपाईँलाई बताए 84 लाख प्रकारको शरीरमा अनन्त अनन्त जीवात्मा छन्। 84 लाख प्रकारको शरीर मध्ये एक मात्र एक त्यस्तो शरीर मानव देह हो, मानव शरीर हो, जसमा हामी आफ्नो परम चरम लक्ष्य प्राप्त गर्न सक्छौ। र त्यसैले यो मानव देह स्वर्गका देवी देवता पनि चाहन्छन्, किनकि अन्य जति पनि योनिहरू छन् स्वर्गका देवी देवता लगायत साधारण जीवात्मा कीट पतङ्गसम्म, ती सब केवल भोग योनि हो, हामी केवल मानव देहमा नै कमाई गर्न सक्छौ। पुण्येन पुण्यलोकम नयति पापेन पापमुभाभ्या मनुष्यलोकम, वेद प्रश्नोपनिषद 3:7 मनुष्य देहको महत्व स्पष्ट पार्दै पुनः वेदले बतायो कि तिमी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौ मानव देहमा, जे चाह्यो त्यो। त वेद त यतिसम्म स्पष्ट गर्छ, नरक चाहन्छौ नरक पनि प्राप्त गर्न सक्छौ। नरक कोही कोही सोखिन्दार हुन्छन्, अरे
हामीलाई केही गर्नु छैन, मरेपछि देखा जाएगा, देखा नहीं जाएगा, भोगा जाएगा के नरक। त जसलाई शौक छ त्यो पनि सजिलै प्राप्त हुन्छ, जो स्वर्ग जान चाहन्छन् त्यो पनि प्राप्त हुन्छ, जुन स्वर्ग नश्वर छ त्यो मैले यहाँहरूलाई अवगत गराए। तेस्रो जो नरक र स्वर्गलाई लात मार्दछन् ती यी संसारको जुन जन्म मृत्युको भटकाउबाट पार पाउन सक्छन्, मुक्ति प्राप्त गर्न सक्छन्। जो यो नरक स्वर्ग एवं मुक्तिलाई पनि लात मार्दछ उसले अर्को त्योभन्दा विशेष स्थान प्राप्त गर्न सक्छ। त्यो स्थान के हो? त्यो स्थान हेर्नुहोस्, मनुष्यले जंगलका हिंसक वन्य जन्तुलाई पनि ल्याएर आफ्नो इशारामा नचाउँछ, तपाईहरूले देख्नु भएको छ तमाम सर्कस इत्यादिमा। यही मानव देहधारी जीवात्माले चाह्यो भने भगवानलाई पनि त्यसै गरी नचाउन सक्छ, भगवानको घोषणा छ।

श्री भागवत 11-14-16। अहम भक्त पराधीनो ह्य स्वतंत्र इव द्विज साधु वीर साधु अरले अहम भक्त पराधीनो जिन भक्त अरले मलाई गुलाम बनाई दिए। भगवान को घोषणा मनुष्य देह द्वारा अन्य देह द्वारा हुई ना। भागवत 9:4-63 क्या सम्म गर्न सक्छ यो मानव देहले, तर यो मानव देहमा एक खतरा त्यो मैले बताए क्षण भंगुर छ, कुनै पनि बेला हामीबाट यो मानव देह खोसिन सक्छ। दिस लाइफ इज सर्ट द वैनिटीज अफ द ओल्ड आर ट्रांसिएंट बाइबल। छोटो छ मानव देह, यसलाई ध्यान देऊ, बाइबलले पनि बताए ठीक। त अब प्रश्न यो हो कि हामीले यो त बुझौं कि हाम्रो परम चरम लक्ष्य सुख प्राप्ति हो र त्यसको साधन मानव देह हो र यो क्षणभङ्गुर छ, तत्काल लाग्नु छ, त त्यो हामीले खोजेको शाश्वत सुख चाहिँ कहाँ छ? अब त्यो प्रश्न उत्पन्न भयो त यजुर्वेदको तैत्तिरीय उपनिषदमा यसको बारेमा बताइयो, तेस्रो बल्लीको 6 अनुवाक भन्छ। पहिला तैत्तिरीय उपनिषदकै 6 बल्लीको तेस्रो बल्लीको पहिलो अनुवाकमा एक प्रश्न गरियो ब्रह्मको सम्बन्धमा, यतो वायमानि भूतानि जायन्ते येन जातानि जीवन्ति। एक तत्व छ जुन तत्वबाट जीव चराचर उत्पन्न हुन्छन्, जसमा जीवित रहन्छन् र महाप्रलय पश्चात जसमा गएर लीन हुन्छन्, त्यसको नाम ब्रह्म हो, ईश्वर हो, परमात्मा हो, भगवान हो। त यसलाई अझ गहिराईमा त्यही तेस्रो बल्लीको 6 अनुवादमा बताइयो कि जीवात्माहरूले खोजी गर्ने जुन सुख आनन्द हो त्यो कहाँ छ त्यो पनि बतायो। आनन्दो ब्रह्मेति व्यजानात् आनन्दाद्येव कल्विमानि भूतानि जायन्ते आनन्देन जातानि जीवन्ति आनन्दं प्रयन्त्यभिसंविशन्ति। निष्कर्ष त्यो हामीले खोजेको आनन्द त्यो हो ब्रह्म अर्थात भगवान। भगवान नै आनन्द हो, भगवान नै सुख हो। ध्यान दिनुहोस् यो पॉइंटमा, भगवानमा आनन्द भगवानमा सुख यो बुझाइ गलत हुनेछ। भगवान नै सुख हो, रसो वैसह रसगम हेवायम लब्ध्वानन्दी भवति। पुनः वेद स्पष्ट गर्छ त्यो आनन्द भगवान हो। भगवानलाई प्राप्त गरेर नै कुनै पनि जीवात्मा सदा सदाको लागि सुखमय आनन्दमय हुन सक्छ। पुनः वेदले ब्रह्मको आनन्दको परिभाषा स्पष्ट गर्यो, आनन्द एवाधस्तात् आनन्द उपरिष्टात् आनन्द पुरस्तात् आनन्द पश्चात् आनन्द उत्तरतः आनन्द दक्षिणतः आनन्द एवेदग्वं सर्वम्। छान्दोग्योपनिषद्मा इसको वर्णन गरियो कि जसको तल आनन्द माथि आनन्द दाया आनन्द बाया आनन्द अगाडि आनन्द पछाडि आनन्द आनन्दै आनन्द लबालब भरिएको पर्सनालिटी जुन छ त्यसको नाम भगवान। यानि कि भगवान र आनन्द के हो? पर्यायवाची शब्द हो। त हाम्रो लक्ष्य के हो? भगवत प्राप्ति।
केवलानुभवानंद स्वरूप परमेश्वर केवल आनंद जुन्मा अनुभव हुन्छ त्यसको नाम परमेश्वर आनंद मात्र कर पाद मुखो दरादी जसको हाथ गोड़ा पेट मुख सब आनंद आनंद छ त्यही हो भगवान।

स्वरूप भक्ति शतक। जसरी समुद्र पानी को ठूलो जल राशि हो, पानी भन्नु नै समुद्र हो, समुद्र भन्नु नै पानी हो, तर बोली चालीको भाषामा हामी के भन्छौ, समुद्रको पानी। समुद्र अलग भाँडो, पानी अलग, यो बोल्दछौ, तर यो बोलाई गलत हो। समुद्र नै पानी हो, पानी नै समुद्र हो। त्यस्तै भगवान नै आनन्द हो, आनन्द नै भगवान हो, पर्यायवाची शब्द हो। आनन्दमयो भ्यासात् वेदान्त सूत्र। सब ज्ञान, वेद माने ज्ञान, ज्ञान को अंतिम सीमा वेद अभ्यास ले बनाए ब्रह्म सूत्र वेदांत, जहां ज्ञान को अंत हुन्छ, त्यहां पनि राखिदिए आनन्दमयो भ्यासात् एक सूत्र। तब भगवान क्यों आनंद हो, उसलाई प्राप्त गरेर नै हामी सदा सदाको लागि सुखमय हुन सक्छौं। अब कसैले भन्लान, अरे भगवान म त घोर नास्तिक हुँ, भगवान भगवान म मान्दिन, म चाहन्न भगवानलाई। ठीक छ, नमाने, तर सुख त चाहन्छौ, आनन्द त चाहन्छौ, कि यसको विपरीत दुःख चाहन्छौ? होइन, दुःख त चाहन्न, यानि कि सुख चाहन्छ। ठिक, सुख त चाहन्छु तर भगवान चाहन्न। त त्यो व्यक्तिलाई के भन्नुहुन्छ? हर एक व्यक्ति जानी नजानी ईश्वरलाई नै चाहन्छ, भगवानलाई नै चाहन्छ। लोके नहि सविद्येत यो न राम मनुव्रत। राम माइन्डमा बताइयो कि कुनै यस्तो व्यक्ति संसारमा छैन जो रामसँग प्रेम नगरोस्। अब यो ज्ञान छैन, यो मायाको संसारको वस्तुलाई चाहन्छ, त्यो अज्ञानताको कारण। तर खोजी जुन गर्छ यो संसारमा परमेश्वरलाई, सुख त खोज्छ, त खोजाई गलत थियो अहिलेसम्म, त अब हामीलाई ठिक ठिक खोजी गर्नु छ, अर्थात त्यो आनन्दमय भगवानलाई प्राप्त गर्नु छ। अब प्रश्न यो उठ्छ कि जुन संसार छ त्यसको त हामीलाई अनुभव हुन्छ, त्यसको क्षणिक सुख पनि हामीलाई अनुभव हुन्छ। जुन भगवान ब्रह्म परमात्मा गड और मध्य सिंतो तमाम नाम छन्, सतश्री अकाल, कन्फ्यूशियस इत्यादि भगवान का पर्यायवाची तमाम सुन्छम हामी, अल्लाह गड इत्यादि, यो त हामीलाई अनुभव छैन, त त्यसलाई हामी किन चाहने? कारण के? जबकि अनुभव भएको संसारलाई छोडेर त्यसलाई चाहनु पर्ने कारण के? यो प्रश्न उठ्छ, त यसको पनि समाधान सुन्नुहोस्। वेद यसको समाधान गर्छ। चिन्मात्रम श्री हरे रंसम सूक्ष्म अक्षरम अव्ययम कृष्णाधीनमिति प्राहुर्जीवम ज्ञान गुणाश्रयम। यो जीवात्मा आनन्दमय परमात्मालाई नै चाहन्छ, किन? किनकि यो त्यो आनन्दमय परमात्माको अंश हो। अंश, ध्यान दिनुहोस्, जसरी एक बच्चा आमाको अंश हो, आमा अंशी हो, त्यस्तै त्यो सुखमय आनन्दमय भगवानको प्रत्येक जीवात्मा अंश हो। त्यसैले आफ्नो अंशीलाई प्राप्ति हेतु प्रयत्नशील रहन्छ हर समय। अंशो नाना व्यपदेशात् ब्रह्म सूत्रमा पनि उल्लेख गरियो, भगवानको अंश हो जीव। ममैवांशो जीवलोके जीवभूत सनातन। अर्जुन, यो जति पनि जीवात्माहरू देख्दैछस्, यी सब मेरा अंश हुन्, मेरो अंश।
तेदु भगवान को अंश भएको कारण हामी भगवान लाई नै चाहन्छौं, किनकि भगवान सुखमय छ, यो संसार दुखमय छ। दुखमय संसार हामी चाहनै सक्दैनौं, किनकि हाम्रो नेचर हो सुख चाहनु, त्यो सुख भगवानमा छ। एक पृथ्वीको हो अंश लिनुस् यो, यसलाई आकाशतिर फ्याँकिदिनु, आफ्नै अंशी बाटामा मिल्न आउँछ गुरुत्वाकर्षणको कारण। अब एक अग्नि शिखालाई लिनुस्, मैन बत्ती बाल्नुस्, त्यसलाई जति निहुराए पनि सूर्यतिरै जान खोज्छ, किनकि सूर्यको अंश हो त्यो। समुद्रमा पानी भाप बनेर सर्वत्र बादल बनेर फैलिन्छ, फेरि वर्षातद्वारा पृथ्वीमा आउँछ, जुन स्थानमा भए पनि आफ्नो अंशीलाई भेट्न भाग्छ समुद्रतिर, त्यहाँ नपुगेसम्म शान्त रहँदैन। त यो अकाट्य सिद्धान्त हो, अंशले अंशीलाई प्राप्त गरेर नै शान्तमय हुन सक्छ, सुखमय हुन सक्छ, आनन्दमय हुन सक्छ। त त्यो हाम्रो अंशी कहाँ रहन्छ, यो प्रश्न उठ्छ फेरि। त त्यसको बारेमा पनि वेद भन्छ, ईसा वास्तमिदग्वम सर्वम यत् किञ्च जगत्यान् जगत्। ईसा वास्तुपनिषद् वेद पहिलो मन्त्र, त्यो ब्रह्म आनन्दमय भगवान सर्वत्र छ, सर्वत्र। प्लस यह आत्मनितिष्ठति, हाम्रै आत्मामा साथ साथ छ। द्वासुपर्णा सयुजा सखाया समानम वृक्षे परिखस्व जाते तयोरन्यः पिप्पलम स्वादवत्यनस्तम नन्यो अविचाक शीति। मुण्डकोपनिषद् 3:1:1। एक साथ छ हृदयमा, हित देशे अर्जुन तिष्ठति, अर्जुन म जीवात्माको हृदयमा रहन्छु, भगवानको घोषणा छ। हृदयमा रहन्छ भगवान, सर्वत्र पनि छ, तर हामीलाई अनुभव हुँदैन। किन, के कारण, के कारण अनादि कालदेखि परमात्मा जीवात्मा साथ साथ रहेर पनि, परमात्माको अंश भएर पनि जीवात्माले त्यो परमात्माको आनन्दको लवलेशसम्म पनि अनुभव गर्न सकेन? यो जिज्ञासा उत्पन्न हुन्छ। हेर्नुहोस्, यसमा धेरै ठूलो अन्तर छैन, सीमित अन्तर छ। जस्तै कुनै मुलायम चीज तपाईँहरू ट्रान्सपेरेन्ट प्लास्टिकबाट भित्र देख्न सक्नुहुन्छ, तर त्यसलाई छुन खोज्नुभयो भने त्यो प्लास्टिकको अनुभव हुन्छ, त्यो मुलायम वस्तुको अनुभव हुँदैन, त्यो प्लास्टिकलाई नच्यातेसम्म। बस तपाईँको हात र त्यो मुलायम वस्तुको बीचमा एक पातलो प्लास्टिक छ, झिनो, त्यसकारण तपाईँ अनुभव गर्न सक्नुहुन्न। बस त्यही अवस्था परमात्मा र जीवात्माको बीचमा छ, बीचमा एक बाधा छ, त्यसलाई हटाएपछि परमात्माको जुन आनन्द छ त्यसलाई जीवात्माले अनुभव गर्न सक्छ। यदि कि सिधा सिधा भन्नु पर्दा केही अज्ञानता छ। हेर्नुहोस्, एक सामग्री जुन मैले बताए, यदि हामीलाई ज्ञान छैन कि त्यो प्लास्टिक हटाइदिएपछि त्यसको अनुभव हुन्छ, त हामी यही भन्छौँ कि खै मुलायमको त अनुभव भएन। यदि हामीलाई ज्ञान भयो यो प्लास्टिक हटाइदिएपछि यो अनुभव हुन्छ, त हामी त्यो प्लास्टिक हटाएर त्यसको अनुभव प्राप्त गर्न सक्छौ। त्यसैले अनादि कालदेखि हामीलाई यो ज्ञान भएन कि यो भित्रको मुलायम वस्तुको विशेषता के हो र यो जुन बाधा छ यसलाई कसरी हटाउने, त्यसकारण हामी त्यो आनन्दबाट वञ्चित रह्यौं, त त्यसको वास्तविक स्वरूपलाई जान्न सकेनौं। कसको? परमात्माको।

0: यदि त्यसैले हामीलाई त्यसको प्रतीत भएन, त्यसप्रति प्रेम भएन, जब प्रेम भएन त प्राप्ति भएन, त त्यो ब्रह्म त्यो भगवानको वास्तविक स्वरूप के हो, कस्तो छ, कसरी जान्न सकिन्छ, त्यसको समाधान गर्नु छ, गरिनेछ, तर आज होइन भोलि। श्रीमत् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै। जय श्री राम।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 25 गते सोमबार, ईस्वी सम्वत जून 7 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार अधिक ज्येष्ठ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज अधिक ज्येष्ठ कृष्ण पक्षको अष्टमी तिथि रातिमा 10:08 त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा पूर्व फाल्गुनी अहोरात्र रहनेछ। विष्कुम्भ योगमा वैदृति 2:14 त्यसपछि विष्कुम्भ योग लाग्नेछ। कर्णमा बालव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज मुसल योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछन्। आजको दिन मान 34:29 अर्थात 13:49 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:09 मा मित्र मुहूर्तमा हुनेछ।